0: जलवायु परिवर्तनबाट हुने जोखिम घटाउन स्थानीय अनुकूल सुरक्षित बसाइ सारै र प्रभावित समुदायको जीविकोपार्जनमा जोड दिन विज्ञहरूले आग्रह गरेका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा जलवायु परिवर्तन विज्ञ डाक्टर रोजी जोशीले जोखिममा रहेका समुदायका लागि सुरक्षित पूर्वाधार, वैकल्पिक रोजगारी र सामाजिक सुरक्षा आवश्यक रहेको बताउनु भएको हो। दाङको घोराही उपमहानगरपालिका 17 पछुखारमा बयर खेती सुरु गरिएको छ। स्थानीय सुधीर कुमार रेग्मीले गएको वैशाखदेखि 4 बिघा क्षेत्रफलमा बयर खेती सुरु गर्नुभएको हो। फार्ममा दक्षिण भारतबाट ल्याइएका 1100 बयरका बिरुवा रोपिएका छन्।
1: हामी पहिलो एक्सपेरिमेन्ट भएको कारणले गर्दा हामीले अहिले करिब करिब यसलाई 4 बिघाको क्षेत्रफलमा हामीले यसलाई सुरुवात गरेका छौँ र भावी दिनहरूमा यसलाई अझ हामी विस्तार गरेर लगाउने हाम्रो योजना छ।
0: 1 करोड रुपियाँ लगानी गरिएको फार्ममा बङ्गलादेशी जातका कुखुरा पालिँदै आएको छ। कृष्णफिरको विकल्पका रूपमा बेनीघाट फिस्लिङ वैकल्पिक सडक करिडोर स्तनोन्नतिको काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। मन्त्री सुनिल लम्सालको सचिवालयले कृष्णभीरमा अवरुद्ध भएमा साना सवारी साधन सञ्चालन गर्न सकिने गरी सडक निर्माणको काम अघि बढाइएको जानकारी दिनुभयो। मन्त्रालय अन्तर्गत सडक विभागले 2 किलोमिटर सडकमा 2 लेनको ट्र्याक खोल्ने काम गरिरहेको छ। प्रदेश र स्थानीय तहबाट भइरहेको सडक कालोपत्री तथा निर्माण कार्यका अतिरिक्त मन्त्रालयले 2 लेनको ट्र्याक खोल्ने काम अघि बढाएको छ। युरोपका लागि नेटोका सुप्रिम लाइट कमान्डरले आफूहरूसँग युद्ध गरेर मूर्खता नदेखाउन चेतावनी दिएका छन्। रुसबाट जोखिम बढिरहेको बताइएका बेला वर्सा सुरक्षा मञ्चमा अमेरिकी जनरल अलेक्सस ग्रिनकेविचको भनाइ आएको छ। जनरल ग्रिनकेविचले आक्रमण भएमा आजकै रातदेखि लडाइँका लागि तयार रहेको बताउनु भएको छ।
2: I do not assess that conflict is imminent or inevitable. It isn't. We help avoid conflict by clearly articulating our defensive intentions and by maintaining open lines of communication to resolve misunderstandings and encourage transparency. But deterring conflict also requires warfighting readiness, and readiness requires to plan against what is possible, not just what is probable.
0: Hawasta, ahile samaka khabar yetti nai. Namaskar.
3: BFBS Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी अघि बढेको छ भ्रमणको तयारीकै क्रममा भारतीय अतिरिक्त विदेश सचिव मुनु महावर काठमाडौँ आएर फर्कनु भएको छ
4: नेपाल र भूटान मामिला हेर्ने महावरले गत शुक्रबार परराष्ट्र सचिव अमृत बहादुर राई सहितका अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो तर प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति भने अझै तय भएको छैन परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण हुने बताउनु भएको छ नोभेम्बर 23 र 24 अर्थात मंगिर 7 र 8 गते भ्रमण गर्ने प्रस्तावबारे चर्चा भए पनि औपचारिक निर्णय भएको छैन प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसँगै लामो समयदेखि अलपत्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन पनि दुवै देशका संयन्त्र सक्रिय भएका छन् नेपाल र भारतबीच पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआरमा अझै सहमति जुट्न सकेको छैन पानीको उपयोग र लाभ बाँडफाँड लगायतका विषयमा सहमति जुटाउन बाँकी छ यसका लागि संयुक्त विज्ञ टोलीको बैठक समेत बोलाउने तयारी छ पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबाट 6480 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ महाकाली नदीमा बन्ने यो आयोजना नेपाल र भारतका लागि दुवै महत्वपूर्ण मानिन्छ प्रारम्भिक अनुमान अनुसार आयोजनामा 3 खर्ब 36 अर्ब रूपियाँ लगानी आवश्यक पर्ने देखिएको छ तर निर्माणमा ढिलाइ हुँदा लागत र आमदानीको अनुमान समेत परिवर्तन हुँदै आएको छ आयोजना निर्माण गर्दा करिब 2,926 घर धुरीका 22,765 जनालाई पुनर्वास तथा पुनर्स्थापना गर्नुपर्ने अनुमान छ
3: नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनु पर्ने बताउनु भएको छ पोखरामा पूर्व सहायक मन्त्री प्रकाश बहादुर गुरुङको 13 पुण्यतिथिमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टीप्रति असन्तुष्टि भएर टाढिएका नेता तथा कार्यकर्तालाई समेट्नुपर्ने बताउनु भएको हो काँग्रेस ठूला नेताहरूको मात्र नभई गाउँमा बसेर पार्टी निर्माणमा योगदान दिने सबैको पार्टी भएको उहाँको भनाइ छ कार्यक्रममा दिवंगत नेता गुरुङले पार्टी र समाजमा पुर्याउनु भएको योगदानको स्मरण गरिएको थियो नवलपुरको गैडाकोटमा स्कूल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ गैडाकोट 5 कुसुम घाटको भित्री सड़कमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दिएको हो दुर्घटनामा गैडाकोट 6 का करिब 24 वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ गम्भीर घाइते थापालाई उपचारका लागि चितवन मेडिकल कलेज पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए प्रहरीले बस मोटरसाइकल र बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ बाढीले पुलको पहुँच मार्ग बगाएपछि अवरुद्ध बनेको बागलुङ पर्वत सड़क 15 दिन

पर्यटक गन्तव्यमा जान नसकेका हुन्। कतिपय पर्यटकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्न थालिएको छ। मनासलु संरक्षण क्षेत्र आयोजना एमक्यापका अनुसार चुम उपत्यकाबाट 80 भन्दा बढी पर्यटक छन्। बाटो बन्द हुँदा भिजा सकिन लागेका पर्यटक समेत चिन्तामा छन्। सरकारले विपद प्रभावित क्षेत्रमा उद्धारलाई प्राथमिकता दिएको जनाएको छ। आपतकालीन अवस्था भए पर्यटकका सम्बन्धित कम्पनीले पनि उद्धार गर्न सक्ने व्यवस्था गरिएको छ। उदयपुरमा प्रहरीले एकै दिन दुई ठाउँबाट 1040 किलो भन्दा बढी गाँजा बरामद गरेको छ। गाँजा ओसार पसारमा संलग्न रहेको आरोपमा ताप्ली 2 का 22 वर्षीय विश्वराज राईलाई प्रहरीले पक्रेको हो। कटारी 6 को सागुरी पुल नजिकैबाट 100 किलो गाँजा बरामद गरिएको हो। यस्तै चौदण्डीगढी 1 चोर घरेको भित्री सड़कमा पार्किङ गरिराखिएको बोलेरोबाट 940 ग्राम गाँजा बरामद भएको छ। प्रहरीले गाँजा बोक्न प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास 12 घाँसी कुवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धादिङ सिद्धलेक 6 का करिब 30 वर्षीय सञ्जीव मगरको मृत्यु भएको हो। दुर्घटनामा सहचालक प्रदीप बिक घाइते हुनुभएको छ। डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ट्रक चालकले नियन्त्रण गुमाउँदा सड़कबाट करिब 20 मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी छ। ललितपुरको पाटनमा प्रसिद्ध अष्टमातृका नाच शुरू भएको छ। यो नाच हरेक वर्ष घट स्थापनादेखि 11 दिनसम्म प्रदर्शन गरिन्छ।

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नवरात्रको तेस्रो दिन आज दशैं घरमा पूजा कोठामा नौ दुर्गा मध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ। चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको हुन्छ। यी देवीले अत्याचारी दानवी स्वरूपलाई नाश गर्छन् भन्ने मान्यता छ। चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ। चन्द्रघण्टा देवीको स्वरूपको ध्यान गर्दा अनेकौं शक्ति प्राप्त हुने विश्वास छ। संघीय संसदको संसदीय सुनवाई समितिले विभिन्न चार मुलुकका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित उम्मेद्वारको सुनवाई गरेको छ।
4: समितिका सभापति बोध नारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले डाक्टर निश्चलनाथ पाण्डे, कल्याण राज शर्मा, चिरञ्जन थापा र गौरव शमशेर जबराको सुनवाई गरेको हो। सुनवाईमा बेलायतका लागि राजदूत प्रस्तावित जबराले गोर्खा सैनिकको सम्बन्धलाई पनि प्राथमिकता दिने बताउनु भएको छ।
5: म ब्रिटिस गोर्खा सम्बन्धी विषयलाई विशेष गम्भीरताका साथ लिनेछु। मेरो सैनिक पृष्ठभूमिले ब्रिटिस सेनामा सेवा गरेको पुस्तौ नेपाली पुरुष तथा महिला गरेको त्याग र योगदानलाई बुझ्न मलाई मद्दत गर्छ। साथै मैले पनि रोयल मिलिट्री एकाडेमी स्यान्डर्समा 1973 कोर्स गरेको छु, जसले गर्दाखेरि मेरो यो ब्रिटिस आर्मीमा धेरै सम्बन्धहरू पनि छन्।
4: भोलि सरु जोशी, सुरेश कुमार कर्ण, पद्माक्षी राणा, प्राध्यापक डाक्टर सङ्गम श्रेष्ठ र प्राप्ति शेरचनको सुनवाई गर्ने समितिले जनाएको छ।
3: दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू गरिएको छ। सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 स्थान बजारबाट खसीबोका, च्याङ्ग्रा र रागा भैँसीको स्वास्थ्य परीक्षण शुरू गरेको हो। पशु सेवा विभाग, जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधि सहितको टोलीले यही आइतबारदेखि परीक्षण शुरू गरेको हो। पशु सेवा विभागका पशु चिकित्सक हरि सिंह भाटले उपत्यका भित्रिने 10 स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसीबोका र रागा भैँसी पठाइएको जानकारी दिनुभएको छ। खानयोग्य पशुको कानमा हरियो रङ र अस्वस्थकर खसी बोकाका लागि रातो रङ लगाइएको पशु चिकित्सक भाटले जानकारी दिनुभएको छ। घटस्थापनाका दिनदेखि 9 मेसम्म 10 टोली परिचालन गरेर खसी बोकाको स्वास्थ्य परीक्षण गरिने उहाँले जानकारी दिनुभएको छ। विभागका अनुसार खसी बोका भित्रिने कलङ्की खसी बजार, टापाखेल र चापागाउँ खसी बजार, टुकुचा खसी बजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षण शुरू गरिएको हो। यस्तै टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सलाघारी च्याङ्ग्रा बजार, चोभार, चालनाखेल, राँगा बजार, चन्द्रागिरी, बालाजु बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान 7 बजेदेखि 11 बजे र दिउँसो 3 देखि 5 बजेसम्म खसी बोकाको परीक्षण गरिएको विभागले जनाएको छ। आइतबार उपत्यकामा 2005 खसी बोका, च्याङ्ग्रा भित्रिएको विभागले जनाएको छ। गत वर्ष दशैंमा 35,848 पशुको स्वास्थ्य परीक्षण गरिएको विभागले जनाएको छ। ओमनमा जारी

0: 25 अङ्क सहित सातौं र यूएई 32 खेलमा 19 अङ्क सहित आठौं अर्थात पुछारमा छ। कञ्चनपुरको बेलौरीमा 16 वर्षीय किशोरलाई जबरजस्ती जंगलमा लगेर खुकुरी देखाउँदै जान मार्ने धम्की दिएको आरोपमा 5 जना पक्राउ परेका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका नवरतनपुरका 21 वर्षीय असिष्ट विष्ट, 19 वर्षीय दिलीप भट्ट, 21 वर्षीय शंकर सुनार, 23 वर्षीय सुजित अधिकारी र 22 वर्षीय मिलन तिरुवा लाई पक्राउ गरेको हो। अर्का 24 वर्षीय लक्ष्मण भण्डारी फरार छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका नौ रतनपुरका ती किशोरलाई असोज 23 गते दिउँसो करिब 4 बजे काम छ भन्दै ती किशोरले जबरजस्ती स्कुटरमा राखेर खजुवा जंगल लगेका थिए। जंगलमा पुरानो रिसिभीका कारण किशोरलाई बन्धक बनाएर कुटपिट गर्नका साथै खुकुरी देखाएर जान मार्ने धम्की समेत दिएको प्रहरीले जनाएको छ। घटना सम्बन्धी भिडियो समेत सार्वजनिक भएको छ। प्रहरीले घटनामा प्रयोग भएको स्कुटर र खुकुरी समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका 5 जनामाथि अनुसन्धान जारी छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढी पहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सड़क खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको सूचना अनुसार बागमती र गण्डकी प्रदेश अन्तर्गत धादिङ म्याग्दी नवलपरासी पूर्व मनाङ र गोर्खाका विभिन्न स्थानमा पहिरो तथा बाढ़ीका कारण सड़क आवागमन प्रभावित भएको छ। धादिङको धुनीबेसी नगरपालिका 9 खत्री पौवाको त्रिवन राजपथमा पहिरो खसेपछि एकतर्फी यातायात सञ्चालन भइरहेको छ। यस्तै म्याग्दीको रघु गंगा गाउँपालिका 2 बैसरीमा बेनी जोमसुम सड़क खण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा छ। नवलपरासी पूर्वको बौद्धी काली गाउँपालिका 3 जन्ती पहिरोमा काली गण्डकी करिडोर पनि प्रभावित छ। मनाङमा बाढ़ीका कारण बेसी सहर हुँदै खाङसारसम्म जाने सड़क पनि एकतर्फी सञ्चालन भइरहेको छ। यसै गरी बुढी गण्डकीमा आएको बाढ़ीले गोर्खाको आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीको फलामे पुल र गोर्खा आरूघाट धादिङ जोड्ने नयाँ पुल पूर्ण रूपमा क्षति पुर्याएका कारण सड़क अवरुद्ध रहेको प्रहरीले जनाएको छ। काठमाडौँका विभिन्न नाका हुँदै पछिल्लो 24 घण्टामा 56,809 यात्रु बाहिरिएका छन्। 24 घण्टामा फर्पिङ नाकाबाट 5,510, नागढुङ्गा नाकाबाट 27,649, थानकोट नाकाबाट 56, भीमढुङ्गा नाकाबाट 513, तीन पिप्ले नाकाबाट 972, साँखु नाकाबाट 608, भक्तपुर नाकाबाट 20,615 र भट्टे डाँडा नाकाबाट 886 यात्रु बाहिरिएका हुन्। बाढ़ी पहिरोले सड़क सञ्जालमा क्षति पुर्याएपछि बागलुङको पर्यटन क्षेत्रमा ठूलो असर पुगेको छ।
4: दशैंको आसपासमा विशेष गरी धार्मिक पर्यटकको घुइँचो लाग्ने बागलुङका ऐतिहासिक धार्मिक क्षेत्रहरूमा अहिले सुनसान जस्तै बनेका छन्। यस वर्ष मानिसहरूको आगमन नभएको बागलुङ कालिका मन्दिर परिसरमा रोडको व्यवसाय सञ्चालन गर्दै आउनुभएका डम्बर मल्ल बताउनुहुन्छ।
5: यो बेला त मान्छेहरू मुक्तिनाथ गएर फर्किने मान्छेहरूको भिडभाड निकै चाप राम्रो कालिका मन्दिरमा प्रभाव पर्थ्यो, अहिले चाहिँ केही छैन, शान्त मात्र भइरहेको छ कालिका मन्दिर अहिले।
4: यस पटक कालिका मन्दिरमा बाहिरबाट आउने भक्तजनको संख्या शून्य प्राय रहेको बागलुङ कालिका मन्दिरका लेखापाल दुर्गा छेत्रीले बताउनु भयो।
6: अब यसको कारण पनि अब विविध कारण छ, देशमा बाढी पहिरोको कारणले बाटोहरू नभएको कारणले गर्दाखेरि अहिले
4: असोज 9 गतेदेखि परेको वर्षाका कारण आएको बाढीले बागलुङको मुख्य पहुँच मार्ग काली गण्डकी नदीमाथिको मालढुङ्गाको पुलमा क्षति पुर्याएपछि बागलुङ आउने धार्मिक पर्यटक नगण्य भएको इस्कुन नेपालका अध्यक्ष परमेश्वर अच्युतदास प्रदीप भण्डारीले बताउनुभयो।
7: जब यो पुल ठप्प भयो नि त्यस पछाडि यहाँ धार्मिक पर्यटनमा चाहिँ धेरै ठुलो असर गरेछ।
4: दशैं सुरु भइसक्दा बागलुङ बजार सुनसान रहेको र व्यापारमा ठुलो गिरावट आएको बागलुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष नवीन श्रेष्ठ बताउनुहुन्छ।
8: समय परिस्थितिले महँगाई पनि बढेकै छ र अहिलेको बाटो घाटो गाउँबाट आउने बाटो पनि धोस्दै छ पुरै, त्यसकारण मान्छेको चहल पहल पनि एकदमै कमी छ। पहिला र अहिले मात्रै यो बाटोले गर्दाखेरि लगभग 50% नै
4: 15 दिनदेखि अवरुद्ध रहेको मालढुङ्गाको पुल मर्मत पछि सोमबार दिउँसोबाट सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै दशैंमा घर फर्किने र घुम्न आउनेलाई समेत सहज हुने विश्वास गरिएको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी अघि बढेको छ। भ्रमणको तयारीकै क्रममा भारतीय अतिरिक्त विदेश सचिव मोनु महावर काठमाडौँ आएर फर्कनु भएको छ।
9: नेपाल र भूटान मामिला हेर्ने महावरले गत शुक्रबार परराष्ट्र सचिव अमृत बहादुर राई सहितका अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो। तर प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति भने अझै तय भएको छैन। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण हुने बताउनु भएको छ। नोभेम्बर 23 र 24 अर्थात मंगिर 7 र 8 गते भ्रमण गर्ने प्रस्तावबारे चर्चा भए पनि औपचारिक निर्णय भएको छैन। प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसँगै लामो समयदेखि अलपत्र पञ्चेश्वर बहुद्देश्य आयोजना अघि बढाउन पनि दुवै देशका संयन्त्र सक्रिय भएका छन्। नेपाल र भारत बीच पञ्चेश्वर आयोजनाको विस्तृत

0: 65 जनालाई पुनर्वास तथा पुनर्स्थापना गर्नुपर्ने अनुमान छ।
1: ओमनमा जारी आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमनसँग खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान 11:15 अलमी रातमा सुरु हुनेछ। ओमनमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद सुरुवात गरेको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद खगेन्द्र सुनारलाई आन्तरिक छानबिन गर्ने भएको छ. पार्टीले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन पनि रोक लगाएको छ. पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा सांसद सुनारमाथि लागेका आरोपको विषयमा आन्तरिक छानबिन शुरू गरिएको बताइएको हो. संचार माध्यम मार्फत सार्वजनिक भएका मर्यादाको महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाव, अवाञ्छित धम्की र शंकास्पद आर्थिक लेनदेन जस्ता गम्भीर विषयहरूमा पार्टीको गम्भीर ध्यान आकर्षण गरिएको विज्ञप्तिमा उल्लेख छ. राजोपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ. राजोपाले राज्यका सम्बन्धित निकायबाट अविलम्ब, स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै राजोपाले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ. पार्टीले कानून उल्लंघन वा पदीय आचरण विपरीत कार्य गर्ने जो कोहीलाई राजनैतिक संरक्षण नरहने स्पष्ट पारेको छ. रसुवा भुटेको सिबाडीबाट घरवास गुमाएका नुवाकोटवासीका लागि वाइसल नेपालले अस्थायी आवास बनाइदिएको छ. ती अस्थायी आवासहरू आज पार्टी संयोजक प्रचण्डले बाढी पीड़ितलाई हस्तान्तरण गर्ने कार्यक्रम छ. त्यसका लागि प्रचण्ड नुवाकोट जानुभएको छ. वाइसलका केन्द्रीय अध्यक्ष पुष्प ओलीका अनुसार 150 अस्थायी घर निर्माणको अन्तिम चरणमा छन्. अहिले पूर्ण तयार भएका 20 घर पार्टी संयोजक प्रचण्डले बसोबासका लागि हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनु भएको छ. खानेपानी, शौचालय, बिछौना, खाद्यान्न, भान्सा सामग्रीहरू सहित अस्थायी आवासहरू तयार गरिएको उहाँले जानकारी दिनुभएको छ. पृथ्वी राजमार्गको धादिङको गजुरी गाउँपालिका 5 रहेको गलौती सड़क खण्डमा दुईतर्फिने गाड़ी सञ्चालन भएको छ. आज बिहान 6:30 बजेदेखि गलौती सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ. त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़कमा थप मरमत गर्नुपर्ने भएकाले गैराती गाड़ीको आवतजावत रोकेर काम गरिएको थियो. सड़क मरमतका लागि गैराति 11 बजेदेखि बन्द गरी काम गरिएको र सड़कमा थुप्रिएको माटो आज बिहानसम्म हटाएपछि खण्डको सड़क पूर्ण रूपमा खुलेको हो. बाढ़ी पहिरोले सड़क सञ्जालमा क्षति पुर्याएपछि बागलुङको पर्यटन क्षेत्रमा ठूलो असर पुगेको छ. संगम घरतीमगरको यो रिपोर्ट.
4: दशैंको आसपासमा विशेष गरी धार्मिक पर्यटकको घुइचो लाग्ने बागलुङका ऐतिहासिक धार्मिक क्षेत्रहरूमा अहिले सुनसान जस्तै बनेका छन्। यस वर्ष मानिसहरूको आगमन नभएको बागलुङ कालिका मन्दिर परिसरमा रोडको व्यवसाय सञ्चालन गर्दै आउनुभएका डम्बर मल्ल बताउनुहुन्छ.
5: यो बेला त मान्छेहरू मुक्तिनाथ गएर फर्किने मान्छेहरूको भिडभाड निकै चाप राम्रो कालिका मन्दिरमा प्रभाव पर्थ्यो, अहिले चाहिँ केही छैन, शान्त मात्र भइरहेको छ कालिका मन्दिर अहिले.
4: यस पटक कालिका मन्दिरमा बाहिरबाट आउने भक्तजनको संख्या शून्य प्राय रहेको बागलुङ कालिका मन्दिरका लेखापाल दुर्गा छेत्रीले बताउनु भयो.
6: अब यसको कारण पनि अब विविध कारण छ. देशमा बाढी पहिरोको कारणले, बाटोहरू नभएको कारणले गर्दाखेरि अहिले
4: असोज 9 गतेदेखि परेको वर्षाका कारण आएको बाढीले बागलुङको मुख्य पहुँच मार्ग कालीगण्डक नदीमाथिको मालढुङ्गाको पुलमा क्षति पुर्याएपछि बागलुङ आउने धार्मिक पर्यटक नगन्य भएको इस्कुन नेपालका अध्यक्ष परमेश्वर अच्युत दास प्रदीप भण्डारीले बताउनु भयो.
7: जब यो पुल ठप्प भयो नि त्यस पछाडि यहाँ धार्मिक पर्यटनमा चाहिँ धेरै ठुलो असर गरेको छ.
4: दशैं सुरु भइसक्दा बागलुङ बजार सुनसान रहेको र व्यापारमा ठुलो गिरावट आएको बागलुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष नवीन श्रेष्ठ बताउनुहुन्छ.
8: समय परिस्थितिले महँगाई पनि बढेकै छ र अहिलेको बाटो घाटो गाउँबाट आउने बाटोहरू पनि धोस्दै छ पुरै, त्यसकारण मान्छेको चहल पहल पनि एकदमै कमी छ. पहिलाको अहिले मात्रै बाटोले गर्दाखेरि लगभग 50% नै
4: 15 दिनदेखि अवरुद्ध रहेको मालढुङ्गाको पुल मर्मत पछि सोमबार दिउँसोबाट सञ्चालनमा आएको छ. पुल सञ्चालनमा आएसँगै दशैंमा घर फर्किने र घुम्न आउनेहरूलाई समेत सहज हुने विश्वास गरिएको छ.
3: ओमनमा जारी आइसिसी विश्वकप क्रिकेट लिग 2 श्रृङ्खला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले आज गरेली टोली ओमनसँग खेल्दैछ. खेल नेपाली समयअनुसार बिहान 11:15 अल अमिरातमा शुरू हुनेछ. ओमनमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो. शीर्ष 4 बाहिरिसकिएको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 पर्नुपर्नेछ. अहिले अङ्क तालिकामा नेपाल 33 26 अङ्कसहित 6 स्थानमा छ भने ओमन 29 33 अङ्कसहित 4 स्थानमा छ. क्यानाडा 34 खेलबाट 25 अङ्कसहित 7 र UAE 32 खेल

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ। सांसद सुनारको विषयमा विभिन्न संचार माध्यममा सार्वजनिक भएका आरोपको सम्बन्धमा आन्तरिक छानबिन र उठेका प्रश्नमाथि ध्यान आकर्षण भएको राजसुपाले जनाएको छ। पार्टीका महामन्त्री विपिन आचार्यले विज्ञप्ति मार्फत पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्कालीन छानबिन प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिएको जानकारी दिनुभएको छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने काम, अनुचित दबाव, अवांछित धम्की र शंकास्पद आर्थिक लेनदेन सम्बन्धी विषय गम्भीर र संवेदनशील रहेको विज्ञप्तिमा उल्लेख छ। सुनारमाथि लागेको आरोपका बारेमा अनुसन्धानका लागि राज्यका निकायलाई पनि सघाउने उल्लेख छ। राजसभाले सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन समेत रोक लगाएको छ। एक महिलालाई धम्क्याउनका साथै ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि राजसभाले छानबिन अघि बढ़ाएको हो। संसदीय सुनवाई समितिको बैठकमा नेपाली भाषामा बोल्न रूलिङ गरिएको छ।
4: समितिको बैठकको सुरुमै समिति सभापति बोध नारायण श्रेष्ठले सकेसम्म नेपाली भाषामा बोल्न रुलिङ गर्नुभएको हो। कतिपय कोर्ट अङ्ग्रेजीमै पनि गर्न सकिने सभापति श्रेष्ठको भनाइ छ। यसअघिको बैठकमा नेकपाका नेता वर्षमान पुनले नेपाली भाषामा सांसदहरूले प्रश्न गर्नुपर्ने गरी सभापतिबाट रुलिङ हुनुपर्ने माग गर्नु राख्नु भएको थियो। सुनवाई समितिमा प्रस्तावित राजदूतहरूको सुनवाई जारी छ। हिजो भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको सुनवाई भएको थियो। आज बाँकी देशका लागि प्रस्तावित राजदूतको सुनवाई हुँदैछ।
3: भारतको नयाँ दिल्लीमा आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठक हुँदैछ। बैठकमा सहभागी हुन गृहमन्त्री सुदन गुरूङ हिजो नयाँ दिल्ली पुग्नु भएको छ। बैठकमा नेपालसहित सातवटा सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीको सहभागिता रहनेछ। बैठकमा लागू औषध ओसार पसार र मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षाका चासोका विषयमा छलफल हुनेछ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बूढी गण्डकीमा आएको बाढ़ीपछि अवरूद्ध बनेको विद्युत प्रणाली अन्तर्गत धार्सी गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत आपूर्ति पुनः सञ्चालनमा आएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार खोला बेसीदेखि माथि सड़क पहुँच नहुँदा र विद्युतमा लाइन पूर्ण क्षति पुगेकाले खोर्ला बेसीसम्म जति सक्दो छिटो विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास जारी छ। आज बिहानदेखि धार्सी गाउँपालिकामा पनि पुनस्थापनाको काम शुरू भएको नेपाल विद्युत प्राधिकरण आरूघाट वितरण केन्द्रले जनाएको छ। यसअघि आरूघाट क्षेत्रमा लाइन सुचारू भइसकेको छ। मन्त्रालयले बाढ़ी प्रभावित सबै ठाउँमा यसै हप्ताभित्र विद्युत सेवा सुचारू गर्ने गरी काम भइरहेको पनि जनाएको छ। दोस्रो विश्वयुद्धका बेलामा ऐतिहासिक नमाण्डी अवतरणमा प्रत्यक्ष सहभागी भएका बेलायतका अन्तिम जीवित सैनिकहरूमध्येका एक हेनरी राइसको 100 वर्षको उमेरमा निधन भएको छ। बीबीसी संवाददाता जोन म्याकवायरको यो रिपोर्ट।
5: In common with so many of the hundreds of thousands who crossed the English Channel in June 1944, Henry Rice was just a teenager on the cusp of adulthood.
6: I only went over once. Half was excitement. Gosh, what's happening now sort of thing. And the other half was a little bit afraid. What can happen? What will happen?
5: He served as a signaller on board the Royal Navy ship HMS Eastway, surviving a near miss from a German torpedo. He landed on Juno Beach 5 days after D-Day. Henry has revisited the land he helped to liberate from Nazi occupation many times. One of the most popular and inspirational members of the Normandy veteran community, he believed it was his duty to educate younger generations on what he called the horrors of war. His most recent visit to the British Normandy Memorial above Gold Beach was for the D-Day commemorations in June this year.
6: If I'm on my own, I would never do it in front of you or these people, but I find it too easy to wipe a tear away. So I don't permit myself to think too deeply. When I'm on my own, then I do.
5: The number of Normandy veterans may be diminishing, but their spirit and their legacy live on.
3: अमन मजारी आईसीसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमनसँग खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान अहिले सभा 11 बजे अलमिरातमा शुरू हुनेछ। ओमनमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। शीर्ष 4 बाहिरिसकेको नेपालको लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 पुग्नुपर्नेछ। अहिले अङ्कतालिकामा नेपाल 33 खेलबाट 26 अङ्कसहित छैठौं स्थानमा छ।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ.
4: आज 25 समूह बनाएर विभिन्न पदको मत एकैसाथ गणना भइरहेको निर्वाचन समितिले जनाएको छ. कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार निर्वाचन समितिले भोलिसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने गरी तयारी गरेको छ. कटुवालले दुई क्लस्टरको मतगणना बिहान सम्पन्न भएको र चार क्लस्टरको गणना जारी रहेको जानकारी दिनुभएको छ. बाँकी छ क्लस्टरको गणना पनि सुरु गर्ने तयारी भइरहेको कटुवालले बताउनु भएको छ. निर्वाचन समितिका अनुसार जनसम्पर्क समितितर्फ दुई महिला र पाँच खुल्ला गरी सातजना केन्द्रीय सदस्यको मतगणना सकिएको छ. पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदको गणना पनि सकिएको छ. अहिले खुल्ला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना जारी छ. यस्तै आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य भूगोलतर्फ सुदूरपश्चिम प्रदेशका खुल्ला महिला र 35 मुनिका केन्द्रीय सदस्य तथा 35 मुनिका खुल्ला केन्द्रीय सदस्य पदको मतगणना जारी छ.
3: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद खगेन्द्र सुनारलाई आन्तरिक छानबिन गर्ने भएको छ. पार्टीले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन पनि रोक लगाएको छ. पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा सांसद सुनारमाथि लागेको आरोपको विषयमा आन्तरिक छानबिन शुरू गरिएको बताइएको छ. संचार माध्यम मार्फत सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने काम, अनुचित दबाव, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता गम्भीर विषयमा पार्टीको गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तिमा उल्लेख छ. रासोपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति लिएको स्पष्ट पारेको छ. पार्टीले राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै रासोपाले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ. ओमनमा जारी आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले ओमन विरूद्ध ब्याटिङ गरिरहेको छ. नेपाली टोलीमा आज अलराउण्डर गुलशन झा मेन्समा हुनुहुन्छ, जहाँ चोटका कारण प्लेइङ एघारमा नरहेको कप्तान सन्दीप लामिछानेले जानकारी दिनुभएको छ. गुलशनको स्थानमा सन्दीप जोरालाई ल्याइएको छ. अरू खेलाड़ी परिवर्तन गरिएको छैन. सरकारले चालू आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा 15,000 मेट्रिक टन धान किन्ने भएको छ.
4: धान खरिदका लागि 67,50,00,000 विनियोजन गरिएको छ. कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वयन भइरहेको जनाएको छ. कृषि मन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ भएको तथा आर्थिक वर्ष 2083-84 लागि वर्षीय धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 3,660 र मोटा मध्यम धानको प्रति क्विन्टल 3,860 रुपियाँ तोकिएको छ.
3: नेपाली बजारमा आज सुनको मूल्य 2,200 घटेको छ. हिजो 2,100 घटेको थियो. हिजो सुनको मूल्य 4,300 रुपियाँले घटेको छ. दुई दिनमा सुनको मूल्य 4,300 घटेको छ. नेपाल सुनचारी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला 2,92,200 कायम भएको छ. यस्तै आज चाँदीको भाव पनि तोलामा 60 रुपियाँले घटेको छ. हिजो प्रति तोला 4,415 रुपियाँ रहेको चाँदी आज 4,355 रुपियाँ कायम भएको छ. बजार अनुगमनका लागि सरकारले काठमाडौँ उपत्यकामा मात्र 50 कर्मचारी परिचालन गरेको छ.
4: दशैं, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन बजार अनुगमन थालिएको हो. वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौँ उपत्यकामा दैनिक करिब 10 अनुगमन टोली परिचालन हुने गरेका छन्. तीमध्ये एकदेखि दुईवटा टोली उपभोक्ताको उजुरीका आधारमा तत्काल अनुगमनमा खटिने गरेका छन् भने अन्य टोलीले क्षेत्र विभाजन गरेर बजारको अनुगमन गर्छन्. बजार अनुगमनमा वाणिज्य विभागसँगै खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रदेशका सम्बन्धित निकाय पनि परिचालन छन्. उपभोक्ता संरक्षण ऐन अन्तर्गत जिल्लामा सहायक प्रमुख जिल्लाधिकारीको नेतृत्वमा गठित समितिले समेत अनुगमन गरिरहेको छ.
3: चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित हवाई उडान पुनः शुरू भएको छ। मौसम अनुकूल भएसँगै आज बिहान नेपाल एयरलाइन्सले काठमाडौँ रेसुङ्गा उडान सञ्चालन गरेको हो। नेपाल एयरलाइन्सका रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाका अनुसार गत 24 जेठदेखि बिहानको समयमा लगातार मौसम बिग्रदा नियमित उडान प्रभावित हुँदै आएको थियो। यो वर्ष मौसमको प्रतिकूलताले नियमित उडान लामो समयसम्म प्रभावित भएको हो। यहाँ नेपाल एयरलाइन्सले रेसुङ्गा काठमाडौँ रूटमा साताको 3 दिन आइतबार, मंगलबार र शुक्रबार नियमित
1: यो BFBS गोर्खा रेडियो हो।

0: KFBS गोरखा रेडियो हो
1: सैन्य समुदायमा
0: मिलायन भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद खगेन्द्र सुनारलाई आन्तरिक छानबिन गर्ने भएको छ। पार्टीले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन पनि रोक लगाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको प्रेस विज्ञप्तीमा सांसद सुनारमाथि लागेका आरोपको विषयमा आन्तरिक छानबिन शुरू गरिएको बताइएको छ। संचार माध्यम मार्फत सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने काम अनुचित दबाव धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता गम्भीर विषयमा पार्टीको गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तीमा उल्लेख छ। राष्ट्रपतिले महिलामाथि हुने दुर्व्यवहार बाहर पद मर्यादाको उल्लङ्घन र फौजदारी कसुरको विषयमा शून्य सहनशीलताको नीति लिएको स्पष्ट पारेको छ। पार्टीले राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। दशैं भित्रीसँगै दशैं मनाउन घर फर्किनेहरूको सीमाना कमार लड्को लाग्न थालेको छ। नेपालगंजको जमुना नाकाबाट दैनिक 5,000 भित्री रहेका छन्। नेपालगंजबाट दिलबहादुर केसीको यो रिपोर्ट।
4: दशैं तिहार नजिकैसँगै भारतका विभिन्न शहरमा रोजगारी गर्दै आएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। वर्षभरि परिवारबाट टाढा रहेकाहरू चाड पर्वमा भने आफ्नै घर फर्केर परिवार र आफन्तसँग खुसी साट्न चाहन्छन्। स्वदेशमै पर्याप्त रोजगारीको अवसर नहुँदा परिवारको खर्च धान्न भारत जानुपर्ने उनीहरूको बाध्यता छ। देशमै रोजगारीको अवसर सिर्जना भए परिवारबाट टाढेर परदेशिनु पर्ने बाध्यता अन्त्य हुने उनीहरू बताउँछन्।
5: हाम्रो नेपालमा रोजगारी छैन, बाध्यताले इन्डिया जानुपर्छ। अहिले दसैँ मान्न अब फेरि 8 महिना पछि फेरि फर्किने त
6: हामी यहीँ रोजगार पाउन पाएको भए त त्यहाँ पुग्दै पनि हाम्रो पनि परिवारलाई छोड्ने इच्छा थिएन। बसेर केही गरेर खान्छौँ होला।
7: सरकारसँग के भन्न चाहन्छौँ भने हामीलाई जति पनि आफ्नै गाउँठाउँमा होइन नेपालमा अनि कुनै केही व्यापार बिजनेस कुनै पनि हामीलाई दिएको भए हामीलाई जान जरुरी थिएन।
4: प्रदेशमा वर्षभरि पसिना बगाए पनि चाडपर्वले नेपालीलाई आफ्नै माटो र परिवारतर्फ फर्काउँछ। दसैँ तिहारमा उनीहरूको गन्तव्य बन्छ आफ्नै देश, आफ्नै सहर अनि आफ्नै गाउँ।
3: काठमाडौँ उपत्यकामा प्रहरीले सञ्चालन गरेको स्वीप अपरेसनमा 98 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हिजोदेखि आज बिहान 6 बजेसम्म सञ्चालन गरिएको अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा 76 पुरुष र 11 महिला छन्। सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिक स्थल तथा यातायातका सवारी साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, हल्ला गर्ने तथा दुर्व्यवहार गर्ने, चोरी लुटपाट बिचौलियाको गतिविधि र गुण्डागर्दी जस्ता आपराधिक कार्यमा संलग्नलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस क्रममा विभिन्न मुद्दामा अदालतबाट दण्ड तथा सजाय तोकिएका 9 जना कसुरदार र चालू मुद्दामा फरार रहेका 7 जना प्रतिवादी समेत पक्राउ परेका छन्। नेकपा एमाले सांसदहरूले राज्यसभा सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमाथि संसदीय छानबिन समितिको माग गरेका छन्। आज सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै एमाले संसदीय दलकी उपनेता पद्मकुमारी अर्यालले सुनारको विषयमा संसदीय छानबिनको माग गर्नुभएको हो। सांसद सुनारको अडियो प्रकरणको विषयमा राष्ट्रपतिले मात्र नभएर संसदबाट पनि गम्भीरतापूर्वक छानबिन हुनुपर्ने माग गर्नुभएको हो। सार्वजनिक अहोदामा बसेकाहरू निश्चित मर्यादा, आचरण र जवाबदेहिताभित्र रहेर सेवाको सेवकको रूपमा प्रस्तुत हुनुपर्ने उहाँको भनाइ छ। शक्ति प्रयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्न कसैलाई छुट नहुने भन्दै छानबिनमा दोषी ठहरिए सुनारमाथि हदैसम्मको कारवाही हुनुपर्ने अडान पनि राख्नु भएको छ। यता राष्ट्रिय सभाकी एमाले सदस्य रामकुमारी झाँक्रीले सुनारले धम्काएका भनिएका महिला र उनको बच्चालाई सुरक्षा दिन माग गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै झाँक्रीले सुनारले आमा र बच्चालाई धम्की दिएको अडियो बाहिरिएकाले सुरुमा उनीहरूको सुरक्षा हुनुपर्ने माग गर्नुभएको हो। सुनारले महिलालाई तथा नाम भन्दै धम्काएको र पैसा मागेको अडियो हिजो जनआस्थाले सार्वजनिक गरेको हो। सुनारले धम्काएको भनिएको अडियोमा सुन्नै नसकिने शब्द प्रयोग गरिएको छ। अडियोमा सुनिने रगत पुछु भन्ने शब्दहरू बोलिएको विषयमा झाँक्रीले आक्रोश पोख्नु भएको छ। बाहिरिएको अडियो प्रकरणलाई हदभन्दा परको सीमा हिंसा भन्दै उहाँले सरकार र नेपाल प्रहरीले तत्काल महिला र बच्चाको सुरक्षामा ध्यान दिनुपर्ने माग गर्नुभएको हो। अपराधीमाथि कारवाही भन्दा पहिले पीड़ितको सुरक्षा हुनुपर्ने र सुनारमाथि तुरन्त अनुसन्धान गरेर कानूनी कारवाही हुनुपर्ने झाँक्रीको भनाइ छ। बाँके क्षेत्र नम्बर 3 निर्वाचित सुनारको अडियो सार्वजनिक भएपछि राजसपाले सार्वजनिक कार्यक्रममा जानबाट रोक लगाइसकेको छ। यसैबीच अडियो आफ्नो नभएर एआईबाट बनाइएको भन्दै सुनारको खण्डन पनि आएको छ। हवस् त अहिलेसम्मका खबर यति नै।

0: नेकपा एमालेका सांसदहरूले राज्यसभा सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमाथि संसदीय छानबिन समितिको माग गरेका छन्। आज सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमाले संसदीय दलकी उपनेता पद्मा कुमारी हरियालले सुनारको विषयमा संसदीय छानबिनको माग गर्नुभएको हो। सांसद सुनारको अडियो प्रकरणको विषयमा राज्यसभाले मात्र नभएर संसदबाट पनि गम्भीरतापूर्वक छानबिन हुनुपर्ने उहाँको भनाइ छ। सार्वजनिक अहोदामा बसेकाहरू निश्चित मर्यादा आचरण र जवाफदेहिताभित्र रहेर सेवकको रूपमा प्रस्तुत हुनुपर्ने उहाँको तर्क छ। शक्ति प्रयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्न कसैले छुट नहुने भन्दै छानबिनमा दोषी ठहरिए सुनारमाथि हदैसम्मको कारवाही हुनुपर्ने अडान पनि राख्नु भएको छ। यता राष्ट्रिय सभाकी एमाले सदस्य रामकुमारी जाँक्रीले सुनारले धम्काएका भनिएका महिला र उनको बच्चालाई सुरक्षा दिन माग गर्नुभएको छ। आज सामाजिक सञ्जालमा लेख्दै सांसद जाँक्रीले सुनारले आमा र बच्चालाई धम्की दिएको अडियो बाहिरिएकाले सुरुमा उनीहरूको सुरक्षा हुनुपर्ने माग गर्नुभएको हो। सुनारले महिलालाई तथानाम भन्दै धम्क्याएको र पैसा मागेको अडियो हिजो जनआस्थाले सार्वजनिक गरेको हो। सुनारले धम्क्याएको भनिएको अडियोमा सुन्न नसकिने शब्द प्रयोग गरिएको छ। अडियोमा सुनिने रगत पिउँछु भन्ने शब्दहरू बोलिएको विषयमा झाँक्रीले आक्रोश पक्नु भएको छ। बाहिरिएको अडियो प्रकरणलाई हदभन्दा परको हिंसा भन्दै उहाँले सरकार र नेपाल प्रहरीले तत्काल महिला र बच्चाको सुरक्षामा ध्यान दिनुपर्ने माग गर्नुभएको हो। अपराधीमाथि कारवाहीभन्दा पहिले पीडितको सुरक्षा हुनुपर्ने र सुनारमाथि तुरन्त अनुसन्धान गरेर कानुनी कारवाही गर्नुपर्ने झाँक्रीको भनाइ छ। बाँके क्षेत्र नम्बर 3 निर्वाचित सुनारको अडियो सार्वजनिक भएपछि राष्ट्रपतिले सार्वजनिक कार्यक्रममा जानबाट रोक लगाएको छ। यसैबीच अडियो आफ्नो नभएर याईबाट बनाइएको भन्दै सुनारको खण्डन आएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद सुनारले महिलालाई तथानाम गाली गर्दै पैसा मागेको अडियो सार्वजनिक भएको विषयमा उच्च स्तरीय छानबिन गरिरहेको जनाएको छ। हाल कुनै पनि सार्वजनिक कार्यक्रममा जान रोक लगाइएको र छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिइएको राष्ट्रपा सचेतक प्रकाश चन्द्र परिहारले जानकारी दिनुभएको हो। अनुशासन आयोगले चाँडै प्रतिवेदन सार्वजनिक गर्ने उहाँको भनाइ छ। परियारले सुनारका पछि राजसभा सत्य नजाने भन्दै अडियो सांसद सुनारको भए पुष्टि भएमा राइट टु रिकलसम्म हुने चेतावनी दिनुभएको छ। अपराध कर्म गर्ने, महिला हिंसा गर्ने र नेपाली समाजले सुन्न पनि नसक्ने शब्द हाम्रै पार्टीकै सांसदले बोलेको हो भने कारवाही हुन्छ उहाँले भन्नुभएको छ। चाडपर्वको बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र माताहतका निकायबाट 50 कर्मचारी परिचालन गरिएको जनाएको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्य,
1: काठमाडौँ उपत्यकालाई मात्रै हेर्ने हो भने चाहिँ हाम्रो रेगुलर टिम बाहेक हामीले करिब 40-50 थप कर्मचारी मन्त्रालय र माताहतबाट ल्याएर यही अनुगमन काममै खटाइरहेको अवस्था छ। अस्ति मात्रै हामीले मन्त्रालयमा माननीय मन्त्रीज्यूको संयोजकत्वमा उपत्यकाका सबै प्रमुख जिल्ला अधिकारीज्यूहरू, मान्यज्यूहरू र स्थानीय तहका उप प्रमुखज्यूहरू र प्रमुख प्रशासकीय अधिकृत सहितको एउटा चाहिँ समन्वयात्मक चाहिँ हामीले एउटा चाहिँ मिटिङ गरेका थियौँ। त्यसमा चाहिँ आफ्नो हिसाबले चाहिँ अनुगमन गर्ने र कोअर्डिनेटेड रिपोर्ट चाहिँ गर्ने भन्ने कुरा छ। बजारमा अहिले चाहिँ हामीले मुख्य रूपमा चाहिँ चाडपर्वमा कुन वस्तुको चाहिँ माग बढी छ र त्यसको आपूर्तिको अवस्था कस्तो छ, व्यवस्थापनको कन्डिसन कस्तो छ, त्यसमा गुणस्तर लगायतका कुराहरू र कृत्रिम अभाव सिर्जना हुन नदिने अवस्थाहरू
0: दशैँ भित्रीसँगै घर फर्किनेहरूको सीमा नाकामा लर्को लाग्न थालेको छ। नेपालगञ्जको जमुना नाकाबाट दैनिक 5,000 भित्री रहेका छन्। नेपालगञ्जबाट दिलबहादुर केसी।
2: दशैं तिहार नजिकैसँगै भारतका विभिन्न शहरमा रोजगारी गर्दै आएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। वर्षभरि परिवारबाट टाढा रहेकाहरू चाडपर्वमा भने आफ्नै घर फर्केर परिवार र आफन्तसँग खुसी साट्न चाहन्छन्। स्वदेशमै पर्याप्त रोजगारीको अवसर नहुँदा परिवारको खर्च धान्न भारत जानुपर्ने उनीहरूको बाध्यता छ। देशमै रोजगारीको अवसर सिर्जना भए परिवारबाट टाढिएर परदेशिनु पर्ने बाध्यता अन्त्य हुने उनीहरू बताउँछन्।
0: 4 बन्द भएको गुल्मीको रेसुङ्गा विमानस्थलमा आजदेखि उडान नियमित भएको छ। यो विमानस्थल गएको जेठ 3 सातादेखि बन्द थियो। आज काठमाडौँबाट 13 यात्रु बोकेर आएको विमान गुल्मीबाट 2 यात्रु बोकेर काठमाडौँ फर्किएको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ। रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले 18 क्षमताको ट्विन एटर विमानबाट काठमाडौँ गुल्मी र गुल्मी काठमाडौँ उडान गर्दै आएको छ। नेपाल वायुसेवा निगमले रेसुङ्गामा सातामा 3 लागि उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ। अवस्था अहिलेसम्मका खबर यति नै।
3: यो BFBS कुल घर रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेकपा एमालेका सांसदहरूले रासोपा सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमाथि संसदीय छानबिन समितिको माग गरेका छन्। आज सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमाले संसदीय दलकी उपनेता पद्मा कुमारी अरियालले सुनारको विषयमा संसदीय छानबिनको माग गर्नुभएको हो। सांसद सुनारको अडियो प्रकरणको विषयमा रासोपाले मात्रै नभएर संसदबाट पनि गम्भीरतापूर्वक छानबिन हुनुपर्ने माग गर्नुभएको हो। सार्वजनिक ओहदामा बसेकाहरू निश्चित मर्यादा आचरण जवाफदेहिताभित्र रहेर सेवकको रूपमा प्रस्तुत हुनुपर्ने उहाँको भनाइ छ। शक्ति प्रयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्न कसैलाई छूट नहुने भन्दै छानबिनमा दोषी ठहरिए सुनारमाथि हदैसम्मको कार्यवाही हुनुपर्ने अडान पनि राख्नु भएको छ। यता राष्ट्रिय सभाकी एमाले सदस्य रामकुमारी झाँक्रीले सुनारले धम्काएका भनिएका महिला र उनको बच्चालाई सुरक्षा दिन माग गर्नुभएको छ। आज सामाजिक सञ्जालमा लेख्दै सांसद झाँक्रीले सुनारले आमा र बच्चालाई धम्की दिएको अडियो बाहिरिएकोले शुरूमा उनीहरूको सुरक्षा हुनुपर्ने माग गर्नुभएको हो। सुनारले महिलालाई तथा नाम भन्दै धम्क्याएको र पैसा मागेको अडियो हिजो जनआस्थाले सार्वजनिक गरेको हो। सुनारले धम्क्याएको भनिएको अडियोमा सुन्न नसकिने शब्द प्रयोग गरिएको छ। अडियोमा सुनिने रगत पिउँछु भन्ने शब्दहरू बोलिएको विषयमा झाँक्रीले आक्रोश पोख्नु भएको छ। बाहिरिएको अडियो प्रकरणलाई हदभन्दा परको हिंसा भन्दै उहाँले सरकार र नेपाल प्रहरीले तत्काल महिला र बच्चाको सुरक्षामा ध्यान दिनुपर्ने माग गर्नुभएको हो। अपराधीमाथि कार्यवाही भन्दा पहिले पीड़ितको सुरक्षा हुनुपर्ने र सुनारमाथि तुरन्त अनुसन्धान गरेर कानूनी कार्यवाही हुनुपर्ने झाँक्रीको भनाइ छ। क्षेत्र नम्बर तीनबाट निर्वाचित सुनारको अडियो सार्वजनिक भएपछि रासोपाले सार्वजनिक कार्यक्रममा जानबाट रोक लगाएको छ। यसैबीच अडियो आफ्नो नभएर एआईबाट बनाइएको भन्दै सुनारको खण्डन आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको मापदण्ड विपरीत इन्टरनेट सेवा बेच्ने 14 इन्टरनेट कम्पनीलाई 50,000 दरले जरिवाना गरिएको छ। प्राधिकरणका प्रवक्ता मीन प्रसाद अरियालका अनुसार प्राधिकरणको निर्देशन नमानेको स्वीकृत प्याकेज अनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको तोकिएको भन्दा बढ़ी शुल्क लिएको स्वीकृत प्याकेजभन्दा फरक प्याकेज बनाएर बिक्री गरेको देखिएपछि ती कम्पनीमाथि कार्यवाही गरिएको जानकारी दिनुभएको छ। प्राधिकरणले वर्डलिङ क्लासिक टेक वेब सर्भर नेपाल बायोनेट कम्युनिकेशनलाई कार्यवाही गरेको छ। त्यस्तै एरोनेट डिस मीडिया वाईफाई नेपाल सीजी कम्युनिकेशन ओल्ड लिङ्क फर्स्ट लिङ्क र पोखरा इन्टरनेट सहित टेक माइन्ड्स र सुबिसु लिमिटेड पनि प्राधिकरणको कार्यवाहीमा परेका छन्। प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरिएका इन्टरनेट सेवा प्याकेज र शुल्क तत्काल बन्द गर्न र कुनै ग्राहकलाई हानि नोक्सानी भएको भए मागका आधारमा क्षतिपूर्ति भराउन पनि निर्देशन दिएको छ। प्राधिकरणले गएको 24 सूचना निकाल्दै इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको जानकारी दिएको हो। चार महिनादेखि बन्द भएको गुल्मीको रिसुङ्गा विमानस्थलमा आजदेखि उडान नियमित भएको छ। यो विमानस्थल गएको जेठ 3 सातादेखि बन्द थियो। आज काठमाडौँबाट 13 यात्रु बोकेर पुगेको विमान गुल्मीबाट 2 यात्रु बोकेर काठमाडौँ फर्किएको रिसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ। रिसुङ्गा विमानस्थलमा नेपाल वायु सेवा निगमले 18 सीट क्षमताको ट्विनटर विमानबाट काठमाडौँ गुल्मी र गुल्मी काठमाडौँ उडान भर्दै आएको छ। नेपाल वायु सेवा निगमले रिसुङ्गामा सातामा 3 उडान गर्ने गरी तालिका निकालेको छ। आइतबार र मंगलबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान 7:15 र रेसुङ्गाबाट काठमाडौँका लागि बिहान 9:15, शुक्रबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान 6:20 र रेसुङ्गाबाट काठमाडौँका लागि 7:20 तालिका छ। निगमले काठमाडौँबाट गुल्मीका लागि 10,710 र गुल्मीबाट काठमाडौँका लागि 10,510 हवाई भाडा तोकेको छ। विमानबाट काठमाडौँबाट रेसुङ्गा 50 भित्र पुग्न सकिने निगमले जनाएको छ। निगमले 2080 वैशाख 29 गतेदेखि गुल्मीमा व्यावसायिक रूपमा हवाई सेवा शुरू गरेको हो। निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर भारतमा प्रदर्शन चर्किरहेका बेला कक्रोच जनता पार्टी सीजेपीका केही नेता फेरि पक्राउ परेका छन्। नयाँ दिल्लीको जन्तर मन्तरमा सुरक्षा घेरा तोडेर प्रदर्शन हुन थालेपछि नेता सौरभ दास, आशुतोष रंका र अजिंक्य सिंहदेल सहितका नेतालाई प्रहरीले हिरासतमा लिएको सीजेपीले जनाएको छ। भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरेको आरोप लगाउँदै सीजेपीले निर्वाचन प्रमुखको राजीनामा मागेको छ। विपक्षी दलहरूले पनि मतदाता सूची हेरफेर गरिएको आरोप लगाएका छन्। निर्वाचन आयोगले पनि अनियमितता भएको आरोप अस्वीकार गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: दशैं भित्रिएसँगै घर फर्किनेहरूको सीमा नाकामा लर्कु लाग्न थालेको छ। नेपालगंजको जमुनाहा नाकाबाट दैनिक 5,000 भित्रिरहेका छन्। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
4: दशैं तिहार नजिकैसँगै भारतका विभिन्न शहरमा रोजगारी गर्दै आएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। वर्षभरि परिवारबाट टाढा रहेकाहरू चाड पर्वमा भने आफ्नै घर फर्किएर परिवार र आफन्तसँग खुसी साट्न चाहन्छन्।
5: मिठो मसिनो अब बसेर अब बालबच्चासित खाम्ला भने
6: काम गर्न गएको हो मजदुरी गर्न लडाकमाथि काम गरेर तयार दसैँ
4: स्वदेशमै पर्याप्त रोजगारीको अवसर नहुँदा परिवारको खर्च धान्न भारत जानुपर्ने उनीहरूको बाध्यता छ। देशमै रोजगारीको अवसर सिर्जना भए परिवारबाट टाढिएर परदेश हुनुपर्ने बाध्यता अन्त्य हुने उनीहरू बताउँछन्।
7: हाम्रो नेपालमा रोजगारी छैन, बाध्यताले इन्डिया जानुपर्छ। अहिले दसैँमा न अब फेरि 8 महिनापछि फेरि
8: हामी यहीँ रोजगार पाउन पाएको भए त त्यहाँ पुग्दै हाम्रो पनि परिवारलाई छोड्ने इच्छा थिएन। नेपालमा बसेर केही गरेर खान्छौँ होला।
9: सरकारसँग के भन्न चाहन्छौ भने हामीलाई जति पनि आफ्नै गाउँठाउँमा होइन नेपालमा अनि कुनै केही व्यापार बिजनेस कुनै पनि हामीलाई दिएको भए हामीलाई जान जरुरी थिएन।
4: प्रदेशमा वर्षभरि पसिना बगाए पनि चाडपर्वले नेपालीलाई आफ्नै माटो र परिवारतर्फ फर्काउँछ। दशैं तिहारमा उनीहरूको गन्तव्य बन्छ आफ्नै देश, आफ्नै सहर अनि आफ्नै गाउँ।
3: गोर्खा र धादिङ जोड्ने आरूघाटको पुल बुढी गण्डकीको बाढ़ीले बगाएपछि बेली ब्रिज निर्माणको तयारी थालिएको छ। बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर भाग बगाएपछि आइतबारदेखि नै सवारी आवागमन ठप्प छ। नेपाली सेना र गोर्खा सड़क योजनाको समन्वयमा बेली ब्रिज निर्माण हुन लागेको हो। 10 दिनमा बेली ब्रिज निर्माण सक्ने गरी काम अघि बढ़ाइएको नेपाली सेनाले जनाएको छ। आइतबार बिहानको बुढी गण्डकी बाढ़ीले आरूघाट र सोतीका मोट्रेवल पुल समेत बगाएको छ। दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू भएको छ।
10: सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 वटा स्थान बजारबाट खसी बोका, च्याङ्रा र रागा भैँसीको स्वास्थ्य परीक्षण शुरू गरेको हो। पशु सेवा विभाग, जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधि सहितको टोलीले यही आइतबारदेखि परीक्षण शुरू गरेको हो। पशु सेवा विभागका पशु चिकित्सक हरिसिंह भाटले उपत्यका भित्रिने 10 वटा स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसी बोका र रागा भैँसी पठाइएको जानकारी दिनुभएको छ। खानयोग्य पशुको कानमा हरियो रंग र अस्वस्थकर खसी बोकाका लागि रातो रंग लगाइएको पशु चिकित्सक भाटले जानकारी दिनुभएको छ। घटस्थापनाका दिनदेखि 9 मेसम्म 10 वटा टोली परिचालन गरेर खसी बोकाको स्वास्थ्य परीक्षण गरिने उहाँले जानकारी दिनुभएको छ। विभागका अनुसार खसी बोका भित्रिने कलंकी खसी बजार, थापाखेल र चापा गाउँ खसी बजार, टुकुचा खसी बजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षण शुरू गरिएको हो। यस्तै टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सलाघारी च्याङ्रा बजार, चोभार, चालनाखेल, रागा बजार, चन्द्रागिरी, बालाजु बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान 7 बजेदेखि 11 बजे र दिउँसो 3 देखि 5 बजेसम्म खसी बोकाको परीक्षण गरिएको विभागले जनाएको छ। गत वर्ष दशैंमा 35,848 पशुको स्वास्थ्य परीक्षण गरिएको विभागले जनाएको छ।
3: आर्थिक वर्ष शुरू भएको 3 महिनापछि आइतबार बजेट ल्याएको सुदूरपश्चिम सरकारमा बजेटका विषयमा फेरि विवाद शुरू भएको छ। प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको छ। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कार गर्ने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले जानकारी दिनुभएको छ। यसैबीच बजेट विवाद समाधान गर्न नेपाली कम्युनिष्ट पार्टीभित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ। नेकपाले संसदीय छानबिन समिति गठन गर्ने र कार्तिक 15 गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको छ। अस्ति आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले 37,70,00,000,00,000 बजेट प्रस्तुत गर्नुभएको हो। निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर भारतमा प्रदर्शन चर्किरहेका बेला कक्रोच जनता पार्टी सीजेपीका केही नेता फेरि पक्राउ परेका छन्। नयाँ दिल्लीको जन्तर मन्तरमा सुरक्षा घेरा तोडेर प्रदर्शन हुन थालेपछि नेता सौरभ दास, आशुतोष रंका र अजिंक्य सिन्दे सहितका नेतालाई प्रहरीले हिरासतमा लिएको सीजेपीले जनाएको छ। भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरेको आरोप लगाउँदै सीजेपीले निर्वाचन प्रमुखको राजीनामा मागेको छ। हौस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS कुल का रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनबाट जनसम्पर्क समिति तर्फका 7 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। महिला 2 सीटमा सीता सापकोटा र चन्दा अधिकारी निर्वाचित हुनुभएको छ। त्यस्तै भारतबाट बालकृष्ण पाण्डे, युरोपबाट जितेन्द्र विक्रम शाही, एसिया तथा अमेरिकाबाट विद्याभूषण कार्की, मध्य पूर्वबाट पुरूषोत्तम खनाल र पेसिफिक क्षेत्रबाट बलराम श्रेष्ठ निर्वाचित हुनुभएको हो। महिलातर्फ निर्वाचित सापकोटाले 3113 र अधिकारीले 2896 मत पाउनु भएको छ। क्षेत्रगत प्रतिनिधित्वतर्फ भारतबाट निर्वाचित पाण्डेले 3827, एसिया तथा अमेरिकाबाट निर्वाचित कार्कीले 1934, मध्य पूर्वबाट निर्वाचित खनालले 2074, पेसिफिक क्षेत्रबाट निर्वाचित श्रेष्ठले 1920 र युरोपबाट निर्वाचित साईले 1412 मत पाउनु भएको छ। काँग्रेसले पहिलो पटक विधान संशोधन गरेर जनसम्पर्क समितिबाट 7 केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको हो। यसअघि जनसम्पर्क समितिका प्रतिनिधिहरू महाधिवेशनमा मतदाताका रूपमा सहभागी हुँदै आएका थिए। नयाँ व्यवस्थासँगै उनीहरूको प्रतिनिधित्व पार्टीको केन्द्रीय कार्य समितिमा पनि सुनिश्चित भएको छ। काँग्रेसका 42 जनसम्पर्क समितिमध्ये यस पटकको महाधिवेशनमा 21 समितिले भाग लिएका थिए। निर्वाचित मध्ये महिलातर्फ सापकोटा र क्षेत्रगत प्रतिनिधित्वमा भारतबाट पाण्डेले सबैभन्दा बढी मत पाउनु भएको छ। काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गरी शुरू गरिएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री वितरण भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले बुधबारसम्म मात्रै संयुक्त रूपमा ग्यास बिक्री तथा सिलिण्डर सार्टफेट गर्ने जनाएको हो। संघले बिहिबारदेखि पुरानै व्यवस्था अनुसार नजिकका डिलर मार्फत ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। दशैंका बेला ग्यास खरिदमा सहजता ल्याउने भन्दै उद्योगीहरूले अस्तिदेखि उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिण्डर बुझाएर पाएक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने व्यवस्था गरेका थिए। शुरूमा आउँदो शनिबार असोज 31 गतेसम्म संयुक्त रूपमा ग्यास बिक्री वितरण गर्ने भनिए पनि उद्योगीहरूले त्यसपछि एक दिन घटाएर असोज 30 गतेसम्म कायम गरेका थिए। अब उपभोक्ताले बिहिबारदेखि पुरानै व्यवस्था अनुसार डिलरबाटै ग्यास खरिद गर्नुपर्नेछ। चाडपर्वको समयमा खाना पकाउने ग्यास जस्तो अत्यावश्यक वस्तु खरिद गर्न उपभोक्ताले शास्ति खेप्नु परेको छ। सरकारले पूर्वाधार विकासमा लगानी बढाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पूँजी 50 अर्ब र चुक्ता पूँजी 20 अर्ब रूपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम कोष संस्थान, बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% सेयरी हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भर रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेको हो। प्रस्तावित कोष मार्फत सड़क, खानेपानी, ढल व्यवस्थापन, फोहोर मैला व्यवस्थापन लगायत शहरी पूर्वाधारका आयोजनामा लगानी परिचालन गर्ने लक्ष्य राखिएको छ। कोषले सरकारका विभिन्न तहबाट प्राप्त रकमका साथै स्वदेशी तथा विदेशी दात्री निकायबाट ऋण र अनुदान लिन सक्नेछ। प्रस्तावित कोषले पूर्वाधार आयोजनामा शेयर, ऋणपत्र तथा अन्य वित्तीय उपकरण मार्फत लगानी गर्न सक्नेछ। संघ प्रदेश र पालिकाको साझेदारीमा छनौट भएका आयोजनालाई ऋण वा अनुदान उपलब्ध गराउने व्यवस्था पनि मस्यौदामा समेटिएको छ। कोषको सञ्चालन तथा व्यवस्थापनका लागि पूर्वाधार विकास मन्त्रालयका सचिव वा तोकिएको व्यक्तिको अध्यक्षतामा 10 सदस्यीय सञ्चालक समिति गठन गर्ने प्रस्ताव गरिएको छ। सरकारले अघि सारेको यो प्रस्ताव कार्यान्वयनमा आएमा संघ प्रदेश र पालिकाका साथै निजी क्षेत्रको पूँजी परिचालन गरी पूर्वाधार विकासका लागि दीर्घकालीन वित्तीय स्रोत जुटाउने आधार तयार हुन सक्नेछ। यद्यपि यो व्यवस्था अहिले विधेयकको मस्यौदाका रूपमा प्रस्ताव गरिएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले हुलाक सेवालाई आधुनिक प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।
2: सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत त्यही हिसाबले आजको दिनसम्म चाहिँ तपाईँको हात हातबाट चाहिँ घर घरमा पासपोर्टहरू पुगेको छ, होइन अन्य सामग्रीहरू डेलिभरी हुन थालेको छ।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: नेपाली कांग्रेसको 15 महाधिवेशनबाट जनसम्पर्क समितितर्फका 7 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। महिला 2 सीटमा सीता सापकोटा र चन्दा अधिकारी निर्वाचित हुनुभएको छ। त्यस्तै भारतबाट बालकृष्ण पाण्डे, युरोपबाट जितेन्द्र विक्रम शाही, एसिया तथा अमेरिकाबाट विद्याभूषण कार्की, मध्यपूर्वबाट पुरूषोत्तम खनाल र पेसिफिक क्षेत्रबाट बलराम श्रेष्ठ निर्वाचित हुनुभएको हो। महिलातर्फ निर्वाचित सापकोटाले 3113 र अधिकारीले 2896 मत पाउनु भएको छ। क्षेत्रगत प्रतिनिधित्वतर्फ भारतबाट निर्वाचित पाण्डेले 3827, एसिया तथा अमेरिकाबाट निर्वाचित कार्कीले 1934, मध्यपूर्वबाट निर्वाचित खनालले 2074, पेसिफिक क्षेत्रबाट निर्वाचित श्रेष्ठले 1920 र युरोपबाट निर्वाचित साईले 1412 मत पाउनु भएको छ। कांग्रेसले पहिलो पटक विधान संशोधन गरेर जनसम्पर्क समितिबाट 7 केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको हो। यसअघि जनसम्पर्क समितिका प्रतिनिधिहरू महाधिवेशनमा मतदाताका रूपमा सहभागी हुँदै आएका थिए। नयाँ व्यवस्थासँगै उनीहरूको प्रतिनिधित्व पार्टीको केन्द्रीय कार्य समितिमा पनि सुनिश्चित भएको छ। कांग्रेसका 42 जनसम्पर्क समितिमध्ये यस पटकको महाधिवेशनमा 21 समितिले भाग लिएका थिए। निर्वाचित मध्ये महिलातर्फ सापकोटा र क्षेत्रगत प्रतिनिधित्वमा भारतबाट पाण्डेले सबैभन्दा बढी मत पाउनु भएको छ। नुवाकोटको बेलकोटगढी र बेदुर नगरपालिकामा बाढ़ी पहिरो प्रभावित परिवारका लागि वैशेलले बनाएका 21 अस्थायी आवास प्रभावित परिवारलाई हस्तान्तरण गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 2 कोठा र शौचालय सहितको घरका चाबी प्रभावित परिवारलाई हस्तान्तरण गर्नुभएको हो। संयोजक प्रचण्डले रसुवा र नुवाकोटमा आएको बाढ़ी तथा क्षतिलाई ठूला देशहरूले कार्बन उत्सर्जनले सिर्जना गरेको जलवायु परिवर्तनको दुष्परिणाम भएको बताउनु भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले हुलाक सेवालाई आधुनिक प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। हुलाक सेवा विभागको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रममा उहाँले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको हो।
4: सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत त्यही हिसाबले आजको दिनसम्म चाहिँ तपाईँको हात हातबाट चाहिँ घर घरमा पासपोर्टहरू पुगेको छ, होइन, अन्य सामग्रीहरू डेलिभरी हुन थालेको छ। हुलाक चाहिँ अब एउटा विगत एउटा इतिहास जस्तोको रूपमा लिने गरिएकोमा हुलाकको महत्त्व अझै पनि रहेछ र हुलाकले चाहिँ आजसम्म नगरेको थप थुप्रै काम गर्न सक्दो रहेछ भन्ने खालको सन्देश चाहिँ जनमानससम्म जान थालेको छ। हुलाकले गर्ने कामहरूमा परिमार्जन भएको होला, प्रकृति कामको प्रकृति फरक भएको होला, तर हुलाक चाहिँ आउटडेटेड भएको छैन भनेदेखि
3: आर्थिक वर्ष शुरू भएको 3 महिनापछि आइतबार बजेट ल्याएको सुदूरपश्चिम सरकारमा बजेटका विषयमा फेरि विवाद शुरू भएको छ। प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको छ। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कार गर्ने निर्णय गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहीले जानकारी दिनुभएको छ। यसैबीच बजेट विवाद समाधान गर्न नेपाली कम्युनिष्ट पार्टीभित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ। नेकपाले संसदीय छानबिन समिति गठन गर्ने र कार्तिक 15 गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको हो। अस्ति आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले 37 करोड़को बजेट प्रस्तुत गर्नुभएको छ। गोर्खा र धादिङ जोड्ने आरूघाटको पुल बुढी गण्डकीको बाढ़ीले बगाएपछि बेलीब्रिज निर्माणको तयारी थालिएको छ। बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर भाग बगाएपछि आइतबारदेखि नै सवारी आवागमन ठप्प छ। नेपाली सेना र गोर्खा सड़क आयोजनाको समन्वयमा बेलीब्रिज निर्माण हुन लागेको हो। 10 दिनमा बेलीब्रिज निर्माण सक्ने गरी काम अघि बढ़ाइएको नेपाली सेनाले जनाएको छ। आइतबार बिहानको बुढी गण्डकी बाढ़ीले आरूघाट र सेतीका मोट्रेभल पुल समेत बगाएको छ। चार महिनादेखि बन्द भएको गुल्मीको रिसुङ्गा विमानस्थलमा आजदेखि उडान नियमित भएको छ। यो विमानस्थल गएको जेठ तेस्रो सातादेखि बन्द रहेको थियो। आज काठमाडौँबाट 13 यात्रु बोकेर गएको विमान गुल्मीबाट 2 यात्रु बोकेर काठमाडौँ फर्किएको रिसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ। रिसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले 18 सिट क्षमताको ट्विनटर विमानबाट काठमाडौँ गुल्मी र गुल्मी काठमाडौँ उडान भर्दै आएको छ। खबर यति नै।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेको सिनदीमा आएको विनाशकारी बाढी प्रभावित रसुवा नुवाकोट र धादिङ लगायतका क्षेत्रमा करिब 79% ठाउँमा विद्युत सेवा सुचारू भएको जनाएको छ। आज सिंहदरबारमा बसेको भोटेको सी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर जगदीश्वर कर्मचार्यले अब रसुवाका करिब 80 घरधुरीमा मात्र विद्युत जडान गर्न बाँकी रहेको जानकारी दिनुभएको हो।
4: हामीले जहाँ जति क्षति भएको थियो 79% चाहिँ त्यो पुनर्स्थापना भइसकेको छ। अहिले बाँकी भनेको नुवाकोटको सदरमुकाममा त भोलिपल्ट नै गऱ्यौँ भने रसुवाको करिब 80 घरधुरीकोमा मात्र बाँकी छ यो विद्युत जडान गर्न। त्यसको लागिलाई अहिले किनभने अब त्यो त्यहाँ नजिकै चाहिँ ट्रान्समिसन लाइनहरू पनि बनाउनु पर्ने भएर त्यहाँ चाहिँ तुरुन्तै सम्भव हुने नदेखेको हामीले चाहिँ यो वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रबाट चाहिँ सोलरको माध्यमबाट व्यवस्था गरेका छौँ।
3: प्रसारण लाइन समेत निर्माण गर्नुपर्ने भएकाले तत्काल विद्युत सेवा सुचारू गर्न कठिन भएको उहाँको भनाइ छ। भदौ 10 को रसुवा भोटेको सिबाडीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ। आज सिंहदरबारमा बसेको भोटेको सी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्मा
5: होल्डिङ सेन्टर 37 बाट 17 भए 5000 नागरिकहरू भएको ठाउँमा अहिले 1085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। अहिले पूर्वाधार विकास सचिवले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सजेनरल सेल्टरमा लानको लागि जुन हामीले बनाउँदैछौँ ती 1085 जनाले पहिलो प्राथमिकता हुनुहुन्छ। त्यसले गर्दाखेरि हामी पुनर्स्थापना काम पनि अगाडि गएको छ भन्ने चाहन्छु। मैले जुन असोजको 8 र 11 गते फेरि 5 जिल्लामा हामी प्रभावित भयौँ। कालीगण्डकी कोरिडोर लगायत धेरै जिल्लाहरू भए 6 जिल्लाका 20 स्थान तहलाई फेरि सम्पर्कग्रस्त क्षेत्र घोषणा गऱ्यौँ। सुरुमा 15 स्थान थियो पछि 20 स्थान तहलाई पनि सम्पर्कग्रस्त क्षेत्र घोषणा गर्दा गर्नुको साथै घरबाट पनि त्यहाँ दिनु पऱ्यो किनकि अवस्था त छ नागरिकलाई गाह्रो पर्छ भनेर ती 20 स्थान तहको लागि पनि जसरी भोटेको सी नदीमा हामीले गरेका थियौँ असोज 8 देखि 11 को सम्ममा पनि पछि फेरि 20 स्थान तहलाई 3 महिना लागि सम्पर्कग्रस्त क्षेत्र घोषणा गऱ्यौँ। सँगसँगै घरबाट पनि हिँड्ने गऱ्यौँ र पछि 2टा छुट्टीकोमा क्याबिनेट प्रस्ताव पठाइएको छ। 2टा छुट्टीको गर्दाखेरि आश्विन 8 र 11 गतेको सन्दर्भमा 22 स्थान त बढी प्रभावित हुनुभएको छ जहाँ हामीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेका छौँ।
3: नेपाली काँग्रेसको 15 महाधिवेशनबाट जनसम्पर्क समितितर्फका 7 जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। महिला 2 सीटमा सीता सापकोटा र चन्दा अधिकारी निर्वाचित हुनुभएको छ। त्यस्तै भारतबाट बालकृष्ण पाण्डे, युरोपबाट जितेन्द्र विक्रम साई, एसिया तथा अमेरिकाबाट विद्याभूषण कार्की, मध्य पूर्वबाट पुरूषोत्तम खनाल र पेसिफिक क्षेत्रबाट बलराम श्रेष्ठ निर्वाचित हुनुभएको हो। महिलातर्फ निर्वाचित सापकोटाले 3113 र अधिकारीले 2896 मत पाउनु भएको छ। क्षेत्रगत प्रतिनिधित्वतर्फ भारतबाट निर्वाचित पाण्डेले 3827, एसिया तथा अमेरिकाबाट निर्वाचित कार्कीले 1934, मध्य पूर्वबाट निर्वाचित खनालले 2074, पेसिफिक क्षेत्रबाट निर्वाचित श्रेष्ठले 1920 र युरोपबाट निर्वाचित साईले 1412 मत पाउनु भएको छ। काँग्रेसले पहिलो पटक विधान संशोधन गरेर जनसम्पर्क समितिबाट 7 केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको हो। यसअघि जनसम्पर्क समितिका प्रतिनिधिहरू महाधिवेशनमा मतदाताका रूपमा सहभागी हुँदै आएका थिए। नयाँ व्यवस्थासँगै उनीहरूको प्रतिनिधित्व पार्टीको केन्द्रीय कार्य समितिमा पनि सुनिश्चित भएको छ। काँग्रेसका 42 जना जनसम्पर्क समिति मध्ये यस पटक महाधिवेशनमा 21 समितिले भाग लिएका थिए। निर्वाचित मध्ये महिलातर्फ सापकोटा र क्षेत्रगत प्रतिनिधित्वमा भारतबाट पाण्डेले सबैभन्दा बढी मत पाउनु भएको छ। आर्थिक वर्ष शुरू भएको 3 महिनापछि आइतबार बजेट ल्याएको सुदूरपश्चिम सरकारमा बजेटका विषयमा फेरि विवाद शुरू भएको छ। प्रदेशसभाबाट बजेट विवाद छर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको छ। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कार गर्ने निर्णय गरिएको नेपाली काँग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहीले जानकारी दिनुभएको छ। झालखानाको भीडभाड होलो खुकुलो पार्न बेलायतमा करिब 650 कैदीलाई कैद सजाय पूरा नहुँदै बाहिर निकालिँदैछ। कैदको चाप घटाउन दोस्रो चरणमा कम्तीमा 2.5 वर्ष कैद भुक्तान गरेकाहरूलाई निकाल्न लागि हो। तर हत्याका दोषीले भने यो छुट पाउने छैनन्। पला हेरियट दोष किटान भएर जेल परेकाहरूको जीवन निर्वाहका लागि काम गर्ने परोपकारी संस्थाकी कर्मचारी हुनुहुन्छ। उपयुक्त पुनर्वासको व्यवस्था गर्न सकेमा सबै सुरक्षित हुने उहाँको तर्क छ।
2: We want people to come out, they've got the wraparound support that they need, they've got access in the community to addiction, so drug services, mental health treatment and family support and access to work.
3: Yo, BFBS Gorkha Radio.

0: सैन्य समुदायमा
1: बिलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेकपा एमालेका सांसदहरूले रासोपा सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमाथि संसदीय छानबिन समितिको माग गरेका छन्। आज सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमाले संसदीय दलकी उपनेता पद्मा कुमारी अरियालले सुनारको विषयमा संसदीय छानबिनको माग गर्नुभएको हो। सांसद सुनारको अडियो प्रकरणको विषयमा रासोपाले मात्रै नभएर संसदबाट पनि गम्भीरतापूर्वक छानबिन हुनुपर्ने माग गर्नुभएको हो। सार्वजनिक अहोदामा बसेकाहरू निश्चित मर्यादा आचरण र जवाफदेहिताभित्र रहेर सेवकको रूपमा प्रस्तुत हुनुपर्ने उहाँको भनाइ छ। शक्ति प्रयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्न कसैलाई छूट नहुने भन्दै छानबिनमा दोषी ठहरिए सुनारमाथि हदैसम्मको कार्यवाही हुनुपर्ने अडान पनि राख्नु भएको छ। यता राष्ट्रिय सभाकी एमाले सदस्य रामकुमारी झाँक्रीले सुनारले धम्काएका भनिएका महिला र उनको बच्चालाई सुरक्षा दिन माग गर्नुभएको छ। आज सामाजिक सञ्जालमा लेख्दै सांसद झाँक्रीले सुनारले आमा र बच्चालाई धम्की दिएको अडियो बाहिरिएकोले शुरूमा उनीहरूको सुरक्षा हुनुपर्ने माग गर्नुभएको हो। सुनारले महिलालाई तथा नाम भन्दै धम्क्याएको र पैसा मागेको अडियो हिजो जनआस्थाले सार्वजनिक गरेको हो। सुनारले धम्क्याएको भनिएको अडियोमा सुन्न नसकिने शब्द प्रयोग गरिएको छ। अडियोमा सुन्ने रगत पिउँछु भन्ने शब्दहरू बोलिएको विषयमा झाँक्रीले आक्रोश पोख्नु भएको छ। बाहिरिएको अडियो प्रकरणलाई हदभन्दा परको हिंसा भन्दै उहाँले सरकार र नेपाल प्रहरीले तत्काल महिला र बच्चाको सुरक्षामा ध्यान दिनु भने माग गर्नुभएको हो। अपराधीमाथि कार्यवाही भन्दा पहिले पीड़ितको सुरक्षा हुनुपर्ने र सुनारमाथि तुरन्त अनुसन्धान गरेर कानूनी कार्यवाही हुनुपर्ने झाँक्रीको भनाइ छ। बाँके क्षेत्र नम्बर 3 निर्वाचित सुनारको अडियो सार्वजनिक भएपछि रासोपाले सार्वजनिक कार्यक्रममा जानबाट रोक लगाएको छ। यसैबीच अडियो आफ्नो नभएर एआईबाट बनाएको भन्दै सुनारको खण्डन आएको छ। सार्वजनिक भएको अडियोबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले अडियोको सत्यताबारे बुझ्ने काम गरिएको जानकारी दिनुभएको छ। हालसम्म महिलाले कुनै पनि प्रहरी कार्यालयमा उजुरी नदिएको प्रहरीले जनाएको छ। रासोपाले सुनारलाई सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशन दिइसकेको छ। कांग्रेसको 15 महाधिवेशनबाट पदाधिकारीमा 3 महिला निर्वाचित भएका छन्। पदाधिकारीतर्फ पुष्पा भूषाल उपसभापति, डाक्टर डीला संग्रौला महामन्त्री र प्रतिमा गौतम सहमहामन्त्रीमा निर्वाचित हुनुभएको हो। महिला उपसभापतिमा भूषाल निर्विरोध चयन हुनुभएको छ। महामन्त्रीमा संग्रौलाले 3,118 मत र महिला सहमहामन्त्रीमा गौतम 5,116 मतका साथ निर्वाचित हुनुभएको हो। केन्द्रीय सदस्यतर्फ वासना थापा सर्वाधिक मतका साथ निर्वाचित हुनुभएको छ। उहाँले 5,183 मत पाउनु भएको छ। यस्तै उर्मिला थपलिया 3,070, निमागिरी 3,806, कुसुम देवी थापा 3,250, धनाकुमारी खतेडा 3,231, विनिता खड्का 2,866, अनिता देवकोटा 2,853, लक्ष्मी पाण्डे 2,700, सिर्जना अधिकारी 2,065 र मुना भूषाल 2,514 मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ 10 रसुवा बाढ़ीमा परि बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया थप सहज हुने बताउनु भएको छ।
4: मृत्यु दर्तासँग सम्बन्धित विषय जुन अलिकता पेचिलो बन्दै गएको, कहिले हुन्छ यो घोषणा भन्ने, किन भन्दाखेरि त्यसको इन्सुरेन्ससँग पनि जोडिएको विषय छ। नेपालको विपद ऐनमा केही संशोधन गरेर फास्ट ट्र्याकबाट त्यो बाहिर आएको छ, राजपत्रमा प्रकाशित भएको पनि भएको छ र त्यसलाई चाहिँ आधार मानेर अब हामीलाई चाहिँ काम गर्न सजिलो पनि भएको छ र त्यसको लागि चाहिँ हाम्रो सबै प्रभावित पालिकामा प्रत्यक्ष प्रभावित भएका र अप्रत्यक्ष प्रभावित भएका भनेको लगभग 75 जिल्ला पर्दा रहेछन्। 77 मध्ये 2 जिल्ला मात्रै यसमा प्रभावमा नपरेका, सबै जिल्ला प्रमुख जीवहरूसँग पनि छलफल गरेका छौँ र यसलाई चाहिँ कसरी चाहिँ छिटोभन्दा छिटो प्रमाणीकरण गर्ने, मृत्युको डेटबाट आइसकेको अवस्थाको र मिसिङको सन्दर्भमा हामीले मृत्यु वा मृत्यु सरह भनेर चाहिँ ऐनमा जसरी संशोधन भएको छ त्यही तरिकाले मृत्यु सर्टिफिकेट दिने तयारीमा सरकार चाहिँ अब लागेको छ र त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
3: भदौ 10 को रसुवा भोटेकोसी बाढीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ। आज सिंहदरबारमा बसेको भोटेकोसी एवं कालीगण्डकी करिडोर विप सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्मा
2: होल्डिङ सेन्टर 37 बाट 17 भए 5000 नागरिकहरू भएको ठाउँमा अहिले 1085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। अहिले पूर्वाधार विकास सचिवले भन्ने अनुसार हामी अब त्यसलाई ट्रान्सनल सेल्टरमा लानको लागि जुन हामी बनाउँदैछौँ ती 1085 जनाले पहिलो प्राथमिकता हुनुहुन्छ। त्यसले गर्दाखेरि हामी पुनर्स्थापना काम पनि अगाडि भएको छ भन्ने ठान्छु मैले। जुन असोजको 8 र 11 गते फेरि 5 जिल्लामा हामी प्रभावित भयौँ। कालीगण्डकी कोरिडोर लगायत धेरै जिल्लाहरू भए 6 जिल्लाका 20 स्थान तहलाई फेरि सम्पर्कग्रस्त क्षेत्र घोषणा गऱ्यौँ। सुरुमा 15 स्थान थियो पछि 20 स्थान तहलाई पनि सम्पर्कग्रस्त क्षेत्र घोषणा गर्दा गर्नुको साथै घरबाट पनि ध्यान दिनु पऱ्यो किनकि अवस्था त छ नागरिकलाई गाह्रो पर्छ भनेर ती 20 स्थान तहको लागि पनि जसरी भोटेकोसी नदीमा हामीले गरेका थियौँ असोज 8 देखि 11 को सम्बन्धमा पनि पछि फेरि 20 स्थान तहलाई 3 महिना लागि सम्पर्कग्रस्त क्षेत्र घोषणा गऱ्यौँ।
3: सुनसरी इनरुवामा 90% मासु र दूध पसल मापदण्ड विपरीत पाइएको छ।
5: इन्दुवा नगरपालिका र पशु सेवा केन्द्र सुनसरीको टोलीले गरेको बजार अनुगमनका क्रममा अधिकांश मासु र दूध पसल मापदण्ड विपरीत पाइएको हो। पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डाक्टर मनोज कुमार महत्तोले इन्दुवा बजारमा 90%सम्म गुणस्तरहीन मासु र दूध पाइएपछि पसल सञ्चालकलाई तत्काल सुधार गर्न निर्देशन दिएको जानकारी दिनुभएको छ। अनुगमन टोलीले 20 भन्दा बढी पसलको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा स्वास्थ्यका लागि हानिकारक मासु नष्ट समेत गरिएको महत्तोले जानकारी दिनुभएको छ। टोलीले आउँदा दिनमा सुधार नभए कडा कारवाही गरिने चेतावनी दिएर छाडेको छ।
3: भरतपुर महानगरका 460 ग्राहकलाई भूमिगत माध्यमबाट बिजुली दिएको छ।
5: विद्युत प्राधिकरणले बाइपास रोड सैचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ग्राहकलाई भूमिगत बिजुली वितरण गरेको हो। प्राधिकरणको पोखरा भरतपुर वितरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुविधिका अनुसार हाल दैनिक करिब 13 मिटरमा लाइन जडानको काम भइरहेको छ। उहाँका अनुसार भूमिगत विद्युतीकरणका 18 फिडर मध्ये 3 वटामा लाइन जोड्न बाँकी छ। भरतपुर महानगरका 1240 ग्राहकलाई भूमि बिजुलीको लाइन जडान गर्नुपर्नेमा अब 5% बाँकी छ। महानगरभित्र बिजुलीको तार भूमिगत गर्न 1 अर्ब 40 करोड छुट्याइएको छ। भरतपुरमा बिजुलीको तार भूमिगतका लागि भारतको टाटा प्रोजेक्ट लिमिटेडले 2021 अक्टोबरदेखि काम थालेको हो। यो कामका लागि एसियाली विकास ब्याङ्कले रकम दिएको छ।
3: अब खबर फटाफट।
6: ललितपुरको किस्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई 3 सातासम्म निशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा दिने। विपन्न र विकट गाउँका बिरामीले आउँदो कार्तिक 14 सम्म यो सेवा लिन सक्ने। नेपाल टेलिकमको जुम्ला शाखाले गएको 14 महिनामा 7000 सिम कार्ड वितरण गर्यो। जुम्लाका 20 ठाउँबाट 4G र 7 ठाउँमा 2G सेवा सहितका टावरबाट टेलिकमको सेवा उपलब्ध। चितवनमा गएको साउन यता 1800 जनाको परीक्षण गर्दा 234 जनामा स्क्रब टाइफस संक्रमण। रत्ननगरमा 28 महिलासहित 46 जना र भरतपुरमा 23 महिलासहित 32 जनामा संक्रमण पुष्टि। असोज 11 को वर्षापछि बेनी जोमसम सड़क 2 हप्ता बन्द हुँदा मुस्ताङको स्याउ निकासी बिथोलियो। 10,000 टन स्याउ फलेकोमा हालसम्म 30% मात्रै कट्यो। सार्वजनिक ठाउँमा होला हातपात होलोजत दुर्व्यवहारदेखि चोरी लुटपाट र गुण्डागर्दी विरुद्ध काठमाडौँ उपत्यकामा प्रहरीको स्विप अपरेसन। 1 दिनमै 11 महिलासहित 98 जना प्रहरी फन्दामा। र चितवनको रत्नगर 9 सिसहीमा सोनाका ग्रीन र सोनाका कालो अङ्गुरको परीक्षण सुरु। पालिकाको पैसामा भारतबाट 400 वटा अङ्गुरका बिरुवा ल्याएर रेखदेख गरिँदै।
3: नेपालले आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत ओमानमा भइरहेको श्रृंखलामा लगातार 2 जित हात पारेको छ। आज भएको खेलमा नेपालले ओमानमाथि 113 रनको जित हासिल गरेको हो। नेपालले दिएको 264 रनको लक्ष्य पक्षाएको ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। नेपालका लागि नन्दन यादवले 6 ओभरमा 12 रन दिएर 3 विकेट लिनुभयो। कप्तान सन्दीप लामिछानेले 9 ओभरमा 28 रन दिएर 3 विकेट लिनुभयो भने दिपेन्द्र सिंह ऐरीले 2 तथा करण केसी र ललित राज बम्सीले 1-1 विकेट लिनुभयो। यो जितपछि लिग दुई अङ्क तालिकामा छैटौं स्थानमा रहेको नेपालको 34 खेलबाट 28 अङ्क भएको छ। ओमान 30 खेलबाट 33 अङ्कसहित चौथो स्थानमा छ। नेपालले अब अर्को खेल आगामी शनिबार क्यानाडासँग खेल्नेछ।
7: यो PFBS गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा साउदी अरबको रियाद विमानस्थलमा पछिल्ला दिनमा भएका श्रृङ्खलाबद्ध हुथी हमलापछि नेपालीको सुरक्षा चिन्ता, परराष्ट्र प्रवक्ता भन्छन्,
1: आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै अनिवार्य खालको यात्राहरू, अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभ मुजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
0: अनि
2: हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिखपट्टि छ, त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र
0: भोटेघोषी त्रिशुली बाढी पीडितका दशैंबारे एक सामग्री र निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने भारतको विपक्षी इन्डिया गठबन्धनको भनाई। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। बल्गेरियाको समुद्री तट नजिकै मालवाहक पानी जहाजमा भएको ड्रोन आक्रमणपछि 11 नाविक बेपत्ता भएका छन्। आक्रमणमा युक्रेनी स्वामित्वको एउटा पानी जहाज पनि परेको छ। आक्रमणपछि अन्य केहीलाई उद्धार गरिएको थियो। बीबीसीका निक थोर भन्छन्, दुईवटा मालवाहक पानी जहाजमाथि बिहान सबेरै कैयौँ ड्रोन आक्रमण भएको थियो। बल्गेरियाका प्रधानमन्त्री रुमेन रादेफले ती आक्रमणहरूबाट रुसलाई फाइदा पुग्ने बताए। उनले रुसी राजदूतलाई त्यस मामिलामा सोधपुछका लागि बोलाएका छन्। ब्रिटेनको आन्तरिक सुरक्षा एजेन्सी MI5का प्रमुखले राज्यमाथिको सम्भावित खतराहरूको सामना गर्न शीतयुद्ध ताकाको भन्दा बढी साधन स्रोत लगानी गरिरहनु परेको बताएका छन्। जोखिम सम्बन्धी आफ्नो वार्षिक मूल्याङ्कन भाषणमा केन मक्यालमले अहिले ब्रिटेनको निम्ति रुस सबैभन्दा खतरा रहेको बताए। उनले मस्को र अन्य विदेशी विरोधीहरूले ब्रिटिस समाजलाई विभाजित गर्न, ध्रुवीकरण बढाउने खालका अल्गोरिदमहरूको प्रयोग गरिरहेको चेतावनी दिए र प्राविधिक तथा सामाजिक दुवै तहमा सबल हुनुपर्नेमा जोड दिए। उनले ड्रोन लगायतका प्रविधिमा एआईको दुरुपयोग गर्न खोज्ने आतंकवादीहरूलाई MI5ले पक्राउ गरेको जनाउँदै एआईको मद्दतले विकसित नयाँ जैविक हतियार जस्ता नयाँ खतराहरूभन्दा एक कदम अघि रहनुपर्ने आवश्यकतातर्फ सचेत तुल्याए। भारतमा विपक्षी नेताले निर्वाचन आयोगका प्रमुखलाई राजीनामा दिन आग्रह गरेका छन्। काङ्ग्रेस नेता राहुल गान्धीले काँग्रो जनता पार्टी सहित सम्मिलित आन्दोलन जारी रहने बताए। विपक्षी नेताहरूलाई आज चियापानमा बोलाएका उनले संचारकर्मीहरूसँग कुरा गर्दै भने, लोकतन्त्रको रक्षाको निम्ति हाम्रो आन्दोलन जारी रहनेछ, अन्ततः जनताको जित हुनेछ। तर सत्तारूढ भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगको बचाउ गरेका छन्। सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न पूर्ण स्वायत्तता दिएको उनको भनाइ छ। साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले रियादलाई निशाना बनाएर प्रहार गरिएको 3 क्षेप्यास्त्र नष्ट गरिदिएको बताएका छन्। उनले यमनको राजधानी सनाको एउटा क्षेत्र खाली गर्न सर्वसाधारणको निम्ति चाँडै नै चेतावनी जारी गर्ने बताए। हुथी लडाकुहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा विशेष कार्यवाही गर्ने उनको भनाइ छ। यसअघि साउदी अरबले इरानको समर्थन प्राप्त हुथी विद्रोहीहरूले रियाद विमानस्थलमा गरेका 3 घातक आक्रमण रोक्न आफ्नो हवाई प्रतिरक्षा प्रणाली कसरी विफल भयो भन्ने बारेमा अनुसन्धान सुरु गरेको बताएको थियो। र रुवान्डाले 3 बढी समयपछि अफ्रिकाको पहिलो Formula 1 रेस आयोजना गर्न 10 सम्झौतामा हस्ताक्षर गरेको छ। अफ्रिकन ग्रान्ड प्रिक भनिने उक्त रेसिङ कार प्रतिस्पर्धा सन् 2030 दशकको सुरुवातमा हुनेछ। रुवान्डाका राष्ट्रपति पल कगामेले महाद्वीपका 10 करोड़ बढी Formula 1का प्रशंसकहरूका निम्ति त्यो गर्वको क्षण भएको बताए। अधिकार कर्मीहरूले यसअघि उनीमाथि सरकारको खराब मानवाधिकार रेकर्डबाट ध्यान हटाउन खेलकुदमा लगानी गरेको आरोप लगाएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। यमनका हुथी विद्रोहीले साउदी अरबको रियाद विमानस्थलमा गरेका पछिल्ला श्रृङ्खलाबद्ध आक्रमणबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्। ती आक्रमणहरूमध्ये शनिबार एउटै हमलामा 13 मृत्यु भएको थियो, जससँगै विमानस्थलमा कार्यरत नेपाली सहित विभिन्न देशका कामदारहरूलाई हालका लागि बिदा दिइएको बताइएको छ। नेपालको एउटा मुख्य श्रम गन्तव्यका रूपमा रहेको साउदी अरबमा करिब 4 नेपालीहरू कार्यरत रहेको विवरण छ। विकसित पछिल्लो तनावले उनीहरूलाई पारेको असरबारे बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री भन्छन्,
1: नेपाली राजदूतावास रियादबाट प्राप्त जानकारी अनुसार चाहिँ सम्पूर्ण नेपालीहरू सकुशलै हुनुहुन्छ, दुईजना नेपालीहरू सामान्य घाइते हुनुभएको भन्ने जानकारी प्राप्त भएको छ। उहाँहरू उपचाररत हुनुहुन्छ र उहाँहरू छिट्टै डिस्चार्ज हुने अवस्थामा हुनुहुन्छ।
4: अनि अब यो चाडपर्व पनि आउन लागेको छ, धेरैजना नेपालीहरू अब घरतिर यात्रा गर्ने समय पनि हो, यही बेला त्यहाँ द्वन्द्वको जस्तो अवस्था अलिकति तनावपूर्ण अवस्था भयो, के खालको परराष्ट्र मन्त्रालय सरकारले चाहिँ त्यहाँ रहेको नेपालीहरूलाई एडभाइजरी जस्तो सूचनाहरू जारी गरेको छ?
1: तिनवटा कुराहरूमा हामीले नेपाली नागरिकहरूलाई सूचित गरेका छौँ। एउटा त्यहाँको अवस्थालाई दृष्टिगत गरी साउदी सरकार त्यहाँको स्थानीय निकायहरूले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूलाई पुरा पालना गर्नको लागि र कुनै पनि समस्या परेमा चाहिँ नेपाली राजदूतावासले उपलब्ध गराएको नम्बरहरूमा सम्पर्क गर्न भनेका छौँ, एउटा कुरा। दोस्रो, त्यहाँ युद्ध अथवा त्यस्तै प्रकारको परिस्थितिको जुन अट्याक भएको अवस्था लगायतको कुनै पनि भिडियोहरू फोटोहरू नखिच्नको लागि भनेका छौँ, किनभने त्यहाँ त्यो खालको कामहरू वर्जित रहेको छ। र तेस्रो, चाडबाडहरू आउँदै गरेको अवस्थालाई दृष्टिगत गरी उहाँहरूलाई नेपाल आउनको लागि कसरी उहाँहरूलाई हामीले सहजीकरण गर्न सक्छौँ उहाँहरूको यात्रालाई भन्ने विषयमा चाहिँ दूतावासले ट्राभल एजेन्सीहरू लगायत सम्बन्धित निकायहरूसँग पनि जानकारी लिने सम्पर्कमा रहने खालको काम गरिरहेको छ। अहिले हामीले वेट एन्ड सीको चरणमा छौँ। अहिले बिस्तारै हामीले आवश्यकता र परिस्थितिमा हुने सुधारसँगै हामीले थप उहाँहरूलाई सूचनाहरू एडभाइजरीहरू जारी गर्छौँ।
4: अनि यसले अब त्यहाँ जुन घटनाहरू भइरहेको छ त्यसले समग्रमा चाहिँ कस्तो खालको असर पार्ने देखिन्छ नेपाली कामदारहरूलाई?
1: साउदी अरेबियामा नेपालीहरूको ठुलो संख्या छ। मुख्य कुरा त उहाँहरूको सुरक्षा नै महत्त्वपूर्ण विषय हो। सुरक्षा केन्द्रमा राखेर हामीले चाहिँ आवश्यक सूचनाहरू जति पनि छन् प्रवाह गर्ने र चाहिँ आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै यात्राहरू गर्नु पर्यो अथवा अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
0: उनी थिए परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री, साथै फडिन्द्र दाहालसँग कुरा गर्दै। अर्को विषय, विराटनगरमा आज भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले आफूहरूले काम गर्न नसकेको भनेर आलोचना भइरहे पनि खासमा उनीहरूकै शब्दमा आफूहरूलाई अधिकार नदिएर खुट्टा बाँधिएको बताएका छन्। कोशी प्रदेशको आतिथ्यमा मंगलबारबाट शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले त्यसो भनेका हुन्। उक्त सम्मेलनमा सुदूरपश्चिम बाहेकका सबै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्। पछिल्ला विनाशकारी विपदका घटनामाझ उनीहरूले अन्तरप्रदेश विपद व्यवस्थापन तथा राहत कोषको कुरा पनि उठाएका छन्। नगरबाट विक्रम निरोला भन्छन्,
5: उनीहरूले संवैधानिक रूपमा संघले बनाइदिनु पर्ने कानून नबनाइएको भन्दै ढिलो भए प्रदेशले आवश्यक कानून आफै बनाउने चेतावनी समेत दिए। देश संहितामा गएको एक दशक नाई सत्ता समेत अझै संघ र प्रदेशबीच आधारभूत कुरामै दोषारोपण भइरहेको मुख्यमन्त्रीहरूको भाषणमा स्पष्ट देखिन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्रीले अधिकार संकुचन गरेर प्रदेशलाई सेतो हात्ती भन्ने गरिएको टिप्पणी गरेका थिए। यस सम्मेलनमा आफ्नो आन्तरिक बजेट सम्बन्धी विवादका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आएका थिएनन्। उनले प्रदेशका प्रमुख सचिवलाई पठाए। संघीय सरकारका कुनै उच्च प्रतिनिधि पनि सहभागी थिएनन्। विक्रम नेवला, बीबीसी, विराटनगर।
0: तपाईँ बिबिसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बिबिसी हातेमालो सुरु गरेका छौँ। बिबिसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। क्यालेन्डरमा दशैं लागिसके पनि भोटेकोशी त्रिशुली बाढी पीडितका मन आँगनमा चाडबाडको कुनै रौनक छैन। भदौ 10 को विनाशकारी बाढीले कतै बिथोलेको घर परिवार छ त कतै सखा पारेको वर्षौंको जायजेथाको पीडा, जसबाट रसुवा, नुवाकोट लगायतका उच्च प्रभावित जिल्लाका पीडितहरूलाई उम्कन गाह्रो भइरहेको छ भन्छन् हाम्री साथी शक्तिमाया तामाङ आफ्नो यो रिपोर्टमा।
6: आफन्त र घरबार गुमाएर अनेत्र ठाउँमा आश्रय लिएर बस्दै आएका बाढी पीडितहरू भन्छन् हाम्रो लागि यो वर्षको दशैंमा कुनै उत्सव उमङ्ग छैन। नुवाकोटको ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने अमजद आलमले बाढीले करोडौंको क्षति पुर्याएको बताए।
2: 50 वर्षदेखि नखाई नलाई कमाएको धन सम्पत्ति बगाएर लाँदाखेरि अहिले यो कुरा गर्दाखेरि पिहल भएर पनि आउँछ। हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिखपति छ। त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र कसरी खुसी मनाउन सकिन्छ?
6: त्रिशुली बजारमा पुस्तौंदेखि व्यवसाय गर्दै आएको शिव श्रेष्ठको पनि बाढीले घरसँगै व्यवसाय खोसेको छ।
7: मेरो पनि तपाईँको 4 घर थियो, 3 पसल पनि थियो, मेसो बगायो, कसैको घर धेरै क्षति भएको छ, कसैको धनजन भएको छ, है त्रिशुलीको सबैको दुःख हो, सबैलाई गहिरो भएको छ, त्यो चोट परेको छ। अब यस्तो बेलामा के दसैँ के चार तिहार भन्ने कुकुरै छैन।
6: विदुर एक ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अरियाले बाढीले व्यवसाय बगाउँदाको पीडा सुनाउँदै भने,
8: 20-22 वर्षसम्म कमाएको पैसा करोडौँ पैसा त्यहीँ लगानी गरेर बसेको थियो। अब अहिले त्यो सबै पूर्ण रूपमा क्षति भइसकेपछि हामी अहिले दसैँ तिहार भन्ने अवस्थामा छैनौँ, किनकि हामीसँग भएको पैसा सबै त्यहीँ सुहा भयो।
6: दसैँमा परिवार आफन्त भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, टिका जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेका छन्। तर यसपटक आफूहरूमा त्यस्तो कुनै उत्साह नभएको बाढी पीडितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: नेपालले आज ओमानलाई 113 रनले पराजित गर्दै आइसिसी विश्वकप लिग दुईमा लगातार दोस्रो जित हासिल गरेको छ। लिग दुईको अन्तिम श्रृङ्खला खेलिरहेको नेपालको यो जितसँगै शीर्ष छभित्र रहेर लिग टुङ्ग्याउने सम्भावना बढेको छ। शीर्ष छभित्र रहन सके नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता जोगिन सक्ने बताइएको छ। यसै सन्दर्भमा आजको जितको महत्व के छ भनी मैले हाम्रा खेल सम्वाददाता निरञ्जन राजवंशीलाई सोधेको थिएँ।
9: मुख्य कुरा भनेको चाहिँ यो आइसिसी विश्वकप लिग दुईको अन्तिम श्रृङ्खला नेपालले खेलेको ओमानमा र लगातार दुई खेल जितेपछि नेपालको अङ्क तालिकामा 28 अङ्क पुगेको छ र यो सँगै नेपाल शीर्ष छ भित्र आउन सफल भयो। अब दुईवटा म्याच खेल्न बाँकी छ, त्यसमध्ये एउटा म्याच जित्यो भने पनि नेपालको शीर्ष छ भित्र रहने चाहिँ निश्चित हुन्छ। सातौँ स्थानमा चाहिँ क्यानाडा छ र त्यसपछि आठौँ अन्तिम स्थानमा युए छ। दुबईले चाहिँ नेपालको 28 अङ्क भेटाउन सक्दैन। आजको खेलको मुख्य विशेषता यही दुई अङ्क हो।
0: जस्तो निरञ्जनजी तपाईँले यो अङ्कका कुरा गरिरहँदाखेरि चाहिँ नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जुन ओडिआईको हैसियतलाई लिएर धेरै चासो भइरहेको देखिन्छ।

0: नियमहरू परिवर्तन गरिरहन्छ, त्यो हिसाबमा चाहिँ एटलिस्ट नेपालको ओडिआई स्ट्याटस नै शीर्ष छभित्र रह्यो भने जोगिन्छ भन्ने नै अहिलेसम्म कुरा हो।
1: अब केही गरी एक दिवसीय हैसियत जोगिहाले पनि अब वर्ल्ड कप क्वालिफायरमा पुग्न त प्ले अफ खेल्नुपर्ने भयो, त्यहाँ चाहिँ कस्ता चुनौतीहरू देखिन्छन्?
0: जुन लिग दुईमा नेपालको प्रदर्शन रह्यो शीर्ष छ भन्दाखेरि पनि अन्तिमबाट जुन तेस्रो स्थानमा रह्यो, त्यो हिसाबमा अब प्ले अफ खेल्दाखेरि नेपालले इटली, युगान्डा, हङकङ जस्ता टिमहरूसँग खेल्नुपर्छ। जुन चाहिँ पछिल्लो समय मलेसियाहरू जस्तो टिमहरू हुन्थ्यो भने अहिले एकदमै राम्रो टिमहरू माथि आइरहेका छन्। त्यो हिसाबले प्ले अफ पनि नेपालको लागि निकै चुनौतीपूर्ण छ, नेपालले अझ बढी मेहनत गर्नुपर्छ, त्यसले गर्दा चुनौतीपूर्ण चाहिँ छ।
1: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब लागौँ भारत, जहाँ विपक्षी गठबन्धनका नेताले निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने बताएका छन्। कक्रोच जनता पार्टी सहितको सडक आन्दोलन चलाइरहेका विपक्षी काङ्ग्रेसका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
2: सडक सङ्घर्षमा रहेका विपक्षी नेता राहुल गान्धीले आज संचारकर्मीहरूसँग कुरा गर्दै जेसुकै भए पनि राजनीतिक सङ्घर्ष निरन्तर जारी रहने बताएका हुन्। भारतको सर्वोच्च अदालत, भारतीय न्याय प्रणाली र प्रधान न्यायाधीशप्रति आफूहरूको उच्च सम्मान रहेको र उनीहरूले आफ्नो भूमिका निर्वाह गर्ने अपेक्षा आफूहरूले राखेको उनले बताए। उनले भने, तर हामी राजनीतिक व्यक्ति हौ, राजनीतिक प्रतिरोध जारी रहनेछ, जनताको सङ्घर्ष जारी रहनेछ र अन्ततः यसको जित हुनेछ। उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई राजीनामा दिन आग्रह गरे। गान्धीले आफूले विपक्षी गठबन्धनका नेता, विपक्षी सांसदहरू, विद्यार्थी संगठन र नागरिक समाजका प्रतिनिधिहरूलाई आज चियापानको निम्ति बोलाएको बताउँदै भने, लोकतन्त्रको रक्षाको निम्ति यो आन्दोलनमा हामी सबै एकसाथ छौँ र आन्दोलन जारी रहनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा सत्तारूढ भारतीय जनता पार्टीले भने निर्वाचन आयोगको कार्यशैलीको बचाव गरेको छ। भाजपा नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले विपक्षीको आरोप अस्वीकार गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको वर्तमान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्तता दिएको बताए।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
3: यो

0: Around the phone,
1: on air,
0: app ma,
1: ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
3: सरकारले पूर्वाधार विकासमा लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिक पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पूँजी 50 अर्ब र चुक्ता पूँजी 20 अर्ब रूपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका उपमहानगर पालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम, कोष संस्थान, बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% सेयरी हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भर रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेको हो। प्रस्तावित कोष मार्फत सड़क, खानेपानी, ढल व्यवस्थापन, फोहोर मैला व्यवस्थापन लगायत शहरी पूर्वाधारका आयोजनामा लगानी परिचालन गर्ने लक्ष्य राखिएको छ। कोषले सरकारका विभिन्न तहबाट प्राप्त रकमका साथै स्वदेशी तथा विदेशी दात्री निकायबाट ऋण र अनुदान लिन सक्नेछ। प्रस्तावित कोषले पूर्वाधार आयोजनामा शेयर, ऋणपत्र तथा अन्य वित्तीय उपकरण मार्फत लगानी गर्न सक्नेछ। संघ प्रदेश र पालिकाको साझेदारीमा छनौट भएका आयोजनालाई ऋण वा अनुदान उपलब्ध गराउने व्यवस्था पनि मस्यौदामा समेटिएको छ। कोषको सञ्चालन तथा व्यवस्थापनका लागि पूर्वाधार विकास मन्त्रालयका सचिव वा तोकिएको व्यक्तिको अध्यक्षतामा 10 सदस्यीय संचालक समिति गठन गर्ने प्रस्ताव गरिएको छ। सरकारले अघि सारेको यो प्रस्ताव कार्यान्वयनमा आएमा संघ प्रदेश र पालिकाका साथै निजी क्षेत्रको पूँजी परिचालन गरी पूर्वाधार विकासका लागि दीर्घकालीन वित्तीय स्रोत जुटाउने आधार तयार हुन सक्नेछ। यद्यपि यो व्यवस्था अहिले विधेयकको मस्यौदाका रूपमा प्रस्ताव गरिएको हो। सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 2083-84 बजेट बहुमतले पारित गरेको छ। यो सँगै करिब 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो। आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा 37 अर्ब 70 करोड़को बजेट प्रस्तुत गर्नुभएको थियो। सोही दिन बजेट प्रदेश सभामा टेबल गरिए पनि बजेटमाथिको छलफल शुरू हुनु अघि नै विवाद चर्किएपछि प्रदेश सभा बैठक प्रभावित हुँदै आएको थियो। सुदूरपश्चिम प्रदेशमा बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1 अर्ब 72 करोड़, नेपाल सरकारबाट राजस्व बाँडफाँड भए प्राप्त हुने अनुमानित रकम 10 अर्ब 24 करोड़ 92 लाख रहेको छ। संघीय रोयल्टी बाँडफाँड बापत प्राप्त हुने 7 करोड़, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय सामान्यकरण अनुदान 9 अर्ब 6 करोड़ 33 लाख, आर्थिक वर्ष 2082-83 विनियोजनबाट बचत हुने 9 अर्ब 65 करोड़, सशर्त अनुदानबाट प्राप्त हुने 6 अर्ब 3 करोड़ 58 लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने 38 करोड़ 80 लाख र विशेष अनुदानबाट 52 करोड़ 76 लाख प्राप्त हुने अनुमान रहेको छ। यसअघि तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाही नेतृत्वको सरकारले गत असार 1 गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि बजेट पारित हुन नसकेको हो। सोही असार 29 गते एमालेको समर्थनमा नेपाली कम्युनिष्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। भरतपुर महानगरका 460 ग्राहकलाई भूमिगत माध्यमबाट बिजुली दिएको छ।
4: विद्युत प्राधिकरणले बाइपास रोड सैचोकदेखि पुलचोकसम्म रचितवन मेडिकल कलेज अगाडिका ग्राहकलाई भूमिगत बिजुली वितरण गरेको हो। प्राधिकरणको पोखरा भरतपुर वितरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुविधिका अनुसार हाल दैनिक करिब 13 वटा मिटरमा लाइन जडानको काम भइरहेको छ। उहाँका अनुसार भूमिगत विद्युतीकरणका 18 वटा फिडर मध्ये 3 वटामा लाइन जोड्न बाँकी छ। भरतपुर महानगरका 1240 ग्राहकलाई भूमिगत बिजुलीको लाइन जडान गर्नुपर्नेमा अब 5% बाँकी छ। महानगरभित्र बिजुलीको तार भूमिगत गर्न 1 अर्ब 40 करोड़ छुट्याइएको छ। भरतपुरमा बिजुलीको तार भूमिगतका लागि भारतको टाटा प्रोजेक्ट लिमिटेडले 2021 अक्टोबरदेखि काम थालेको हो। यो कामका लागि एसियाली विकास ब्याङ्कले रकम दिएको छ।
3: दशैंलाई लक्षित गर्दै पोखरामा 14,800 भेडा च्याङ्ग्रा भित्रिएका छन्।
2: हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडा च्याङ्ग्रा पोखरा ल्याएका हुन्। पोखरा महानगरपालिका एक सिम पानी र पोखरा 25 हेमजामा भेडा च्याङ्ग्राको हाट बजार सञ्चालनमा ल्याइएको छ। पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट 9,000, दार्चुलाबाट 2,000, बझाङबाट 1,800 तथा बाजुरा र डोल्पाबाट 1,000 भेडा च्याङ्ग्रा पोखरा ल्याइसकेको छ। भेडा च्याङ्ग्रा बाटोमै रहेकाले फुलपाती भन्दा एक दुई दिन अगाडिसम्म बजारमा आइपुग्ने वहाँले
3: जानकारी।
5: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: नेकपा एमाले सांसदहरूले रासोपा सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमाथि संसदीय छानबिन समितिको माग गरेका छन्। सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमाले संसदीय दलकी उपनेता पद्मा कुमारी अर्यालले सुनारको विषयमा संसदीय छानबिनको माग गर्नुभएको हो। सांसद सुनारको अडियो प्रकरणको विषयमा रासोपाले मात्रै नभएर संसदबाट पनि गम्भीरतापूर्वक छानबिन हुनुपर्ने माग गर्नुभएको हो। सार्वजनिक ओहदामा बसेकाहरू निश्चित मर्यादा आचरण र जवाफदेहिताभित्र रहेर सेवकको रूपमा प्रस्तुत हुनुपर्ने उहाँको भनाइ छ। शक्ति प्रयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्न कसैलाई छुट नहुने भन्दै छानबिनमा दोषी ठहरिए सुनारमाथि हदैसम्मको कारवाही हुनुपर्ने अडान पनि राख्नु भएको छ। यता राष्ट्रिय सभाकी एमाले सदस्य रामकुमारी झाँक्रीले सुनारले धम्क्याएका भनिएका महिला र उनको बच्चालाई सुरक्षा दिन माग गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै सांसद झाँक्रीले सुनारले आमा र बच्चालाई धम्की दिएको अडियो बाहिरिएकाले सुरुमा उनीहरूको सुरक्षा हुनुपर्ने माग गर्नुभएको हो। सुनारले महिलालाई तथा नाम भन्दै धम्क्याएको र पैसा मागेको अडियो हिजो जनआस्थाले सार्वजनिक गरेको हो। सुनारले धम्क्याएको भनिएको अडियोमा सुन्न नसकिने शब्द प्रयोग गरिएको छ। अडियोमा सुनिने रगत पुछु भन्ने शब्दहरू बोलिएको विषयमा झाँक्रीले आक्रोश बोक्नु भएको छ। बाहिरिएको अडियो प्रकरणलाई हदभन्दा परको हिंसा भन्दै उहाँले सरकार र नेपाल प्रहरीको तत्काल महिला र बच्चाको सुरक्षामा ध्यान दिनुपर्ने माग गर्नुभयो। अपराधीमाथि कारवाही भन्दा पहिले पीड़ितको सुरक्षा हुनुपर्ने र सुनारमाथि तुरन्त अनुसन्धान गरेर कानूनी कारवाही हुनुपर्ने झाँक्रीको भनाइ छ। सार्वजनिक भएको अडियोबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले अडियोको सत्यताबारे बुझ्ने काम गरिएको जानकारी दिनुभयो। हालसम्म महिलाले कुनै पनि प्रहरी कार्यालयमा उजुरी नदिएको प्रहरीले जनाएको छ। राष्ट्रपतिले सुनारलाई सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशन दिएको छ। पार्टीको अनुशासन आयोगले सुनारमाथि छानबिन थालिसकेको राष्ट्रपतिले जनाएको छ। सरकारले पूर्वाधार विकासमा लगानी बढाउन 1 खर्ब रूपियाँ अधिक पुँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ।
4: पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पुँजी 50 अर्ब र चुक्ता पुँजी 20 अर्ब रूपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम कोष संस्थान बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% सेयरी हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भर रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेको हो। प्रस्तावित कोष मार्फत सड़क खानेपानी ढल व्यवस्थापन फोहोर मैला व्यवस्थापन लगायत शहरी पूर्वाधारका आयोजनामा लगानी परिचालन गर्ने लक्ष्य राखिएको छ। कोषले सरकारका विभिन्न तहबाट प्राप्त रकमका साथै स्वदेशी तथा विदेशी दात्री निकायबाट ऋण र अनुदान लिन सक्नेछ। प्रस्तावित कोषले पूर्वाधार आयोजनामा शेयर ऋणपत्र तथा अन्य वित्तीय उपकरण मार्फत लगानी गर्न सक्नेछ। संघ प्रदेश र पालिकाको साझेदारीमा छनौट भएका आयोजनालाई ऋण वा अनुदान उपलब्ध गराउने व्यवस्था पनि मस्यौदामा समेटिएको छ। कोषको सञ्चालन तथा व्यवस्थापनका लागि पूर्वाधार विकास मन्त्रालयका सचिव वा तोकिएको व्यक्तिको अध्यक्षतामा 10 सदस्यीय सञ्चालक समिति गठन गर्ने प्रस्ताव गरिएको छ। सरकारले अघि सारेको यो प्रस्ताव कार्यान्वयनमा आएमा संघ प्रदेश र पालिकाका साथै निजी क्षेत्रको पुँजी परिचालन गरी पूर्वाधार विकासका लागि दीर्घकालीन वित्तीय स्रोत जुटाउने आधार तयार हुन सक्नेछ।
3: अब खबर फटाफट।
5: ललितपुरको किस्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई 3 सातासम्म निशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा दिने, विपन्न र विकट गाउँका बिरामीले आउँदो कार्तिक 14 सम्म यो सेवा लिन सक्ने। नेपाल टेलिकमको जुम्ला शाखाले गएको 14 महिनामा 7,000 सिम कार्ड वितरण गर्यो। जुम्लाका 20 ठाउँबाट 4G र 7 ठाउँमा 2G सेवा सहितका टावरबाट टेलिकमको सेवा उपलब्ध। चितवनमा गएको साउन यता 1,800 जनाको परीक्षण गर्दा 234 जनामा स्क्रब टाइफस संक्रमण, रत्नगरमा 28 महिलासहित 46 जना र भरतपुरमा 23 महिलासहित 32 जनामा संक्रमण पुष्टि। असोज 11 को वर्षापछि बेनी जोमसम सड़क 2 हप्ता बन्द हुँदा मुस्ताङको स्याउ निकासी बिथोलियो। 10,000 टन स्याउ फलेकोमा हालसम्म 30% मात्रै कट्यो। सार्वजनिक ठाउँमा होहल्ला, हातपात, होलोजत, दुर्व्यवहारदेखि चोरी, लुटपाट र गुण्डागर्दी विरूद्ध काठमाडौँ उपत्यकामा प्रहरीको स्वीप अपरेसन। एक दिनमै 11 महिलासहित 98 जना प्रहरी फन्दामा। र चितवनको रत्नगर नौ सिसहीमा सोनाका ग्रीन र सोनाका कालो अङ्गुरको परीक्षण सुरु। पालिकाको पैसामा भारतबाट 400 अङ्गुरका बिरुवा ल्याएर रेखदेख गरिँदै।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल कार्यक्रम हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू भएको छ।
4: सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 स्थान बजारबाट खसीबोका, च्याङ्रा र रागा भैँसीको स्वास्थ्य परीक्षण शुरू गरेको हो। पशु सेवा विभाग, जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधि सहितको टोलीले यही आइतबारदेखि परीक्षण शुरू गरेको हो। पशु सेवा विभागका पशु चिकित्सक हरि सिंह भाटले उपत्यका भित्रिने 10 स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसीबोका र रागा भैँसी पठाइएको जानकारी दिनुभएको छ। खानयोग्य पशुको कानमा हरियो रङ र अस्वस्थकर खसी बोकाका लागि रातो रङ लगाइएको पशु चिकित्सक भाटले जानकारी दिनुभएको छ। घटस्थापनाका दिनदेखि नवमीसम्म 10 टोली परिचालन गरेर खसी बोकाको स्वास्थ्य परीक्षण गरिने उहाँले जानकारी दिनुभएको छ। विभागका अनुसार खसी बोका भित्रिने कलङ्की खसी बजार, थापाखेल र चापागाउँ खसी बजार, टुकुचा खसी बजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षण शुरू गरिएको हो। यस्तै टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सलाघारी च्याङ्रा बजार, चोभार, चालनाखेल, राँगा बजार, चन्द्रागिरी, बालाजु बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान 7 बजेदेखि 11 बजे र दिउँसो 3 बजेदेखि 5 बजेसम्म खसी बोकाको परीक्षण गरिएको विभागले जनाएको छ। गत वर्ष दशैंमा 35,848 पशुको स्वास्थ्य परीक्षण गरिएको विभागले जनाएको छ।
3: सुनसरी इनरुवाका 90% मासु र दुध पसल मापदण्ड विपरीत पाइएको छ।
5: इन्दुवा नगरपालिका र पशु सेवा केन्द्र सुनसरीको टोलीले गरेको बजार अनुगमनका क्रममा अधिकांश मासु र दुध पसल मापदण्ड विपरीत पाइएको हो। पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डाक्टर मनोज कुमार महत्तोले इन्दुवा बजारमा 90%सम्म गुणस्तरहीन मासु र दुध पाइएपछि पसल सञ्चालकलाई तत्काल सुधार गर्न निर्देशन दिएको जानकारी दिनुभएको छ। अनुगमन टोलीले 20 बढी पसलको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा स्वास्थ्यका लागि हानिकारक मासु नष्ट समेत गरिएको महत्तोले जानकारी दिनुभएको छ। टोलीले दिनमा सुधार नभए कडा कारवाही गरिने चेतावनी दिएर छाडेको छ।
3: सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 83-84 को बजेट बहुमतले पारित गरेको छ।
6: यो सँगै करिब 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो। आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा 37,70,00,00,000 बजेट प्रस्तुत गर्नुभएको थियो। सोही दिन बजेट प्रदेशसभामा टेबल गरिए पनि बजेटमाथिको छलफल शुरू हुनु अघि नै विवाद चर्किएपछि प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो। सुदूरपश्चिम प्रदेशमा बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000, नेपाल सरकारबाट राजस्व बाँडफाँड भए प्राप्त हुने अनुमानित रकम 10,24,92,00,00,000 रहेको छ। संघीय रोयल्टी बाँडफाँड बापत प्राप्त हुने 7,00,00,000, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय सामान्यकरण अनुदान 9,06,33,00,00,000, आर्थिक वर्ष 2082-83 विनियोजनबाट बचत हुने 9,65,00,00,000, सशर्त अनुदानबाट प्राप्त हुने 6,03,00,00,000, 58,00,00,000 संघीय समपूरक अनुदानबाट प्राप्त हुने 38,80,00,00,000 र विशेष अनुदानबाट 52,76,00,00,000 प्राप्त हुने अनुमान रहेको छ। यसअघि तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाही नेतृत्वको सरकारले गत असार 1 बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलेपछि बजेट पारित हुन नसकेको हो। सोही असार 29 एमालेको समर्थनमा नेपाली कम्युनिष्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।
3: झ्यालखानाको भिडभाड होलो खुकुलो पार्न बेलायतमा करिब 650 कैदीलाई कैद सजाय पूरा नहुँदै बाहिर निकालिँदैछ। कैदको चाप घटाउन दोस्रो चरणमा कम्तीमा 2.5 वर्ष कैद भुक्तान गरेकाहरूलाई निकाल्न लागि हो, तर हत्याका दोषीले भने यो छुट पाउने छैनन्। पोला हेरियट दोष किटान भएर जेल परेकाहरूको जीवन निर्वाहका लागि काम गर्ने परोपकारी संस्थाकी कर्मचारी हुनुहुन्छ। उपयुक्त पुनर्वासको व्यवस्था गर्न सकेमा सबै सुरक्षित हुने उहाँको तर्क छ।
7: We want people to come out, they've got the wraparound support that they need, they've got access in the community to addiction, so drug services, mental health treatment and family support and access to work.
3: ICC विश्वकप क्रिकेट लिग 2 अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमाए। ओमानका कप्तान विनायक शुक्लाले 77 रन बनाउनु भयो। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान 3, दिपेन्द्र सिंह ऐरीले 2 तथा करण केसी र ललित राजवंशीले 1-1 विकेट लिनुभयो। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेल 61, करण केसीले 16 बलमा 40 रन बनाउनु भयो। अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बशीर अहमदले समान 37 रन जोड्नु भयो।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: भदौदसको रसुवा भटेकोशी बाढीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ. सिंहदरबारमा बसेको भटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्मा,
4: होल्डिङ सेन्टर 37 बाट 17 भए, 5000 नागरिकहरू भएको ठाउँमा अहिले 1085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ. अहिले पूर्वाधार विकास सचिवले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सजेन्डर सेल्टरमा लानको लागि जुन हामी बनाउँदैछौँ त्यो 1085 जनाले पहिलो प्राथमिकता हुन्छ. त्यसले गर्दाखेरि हामी पुनर्स्थापना काम पनि अगाडि गएको छ भन्ने चाहन्छु. मैले जुन असोजको 8 र 11 गते फेरि 5-6 जिल्लामा हामी प्रभावित भयौँ. कालीगण्डकी कोरिडोर लगायत धेरै जिल्लाहरू भए, 6 जिल्लाका 20 स्थान तहलाई फेरि सम्पर्कग्रस्त क्षेत्र घोषणा गऱ्यौँ. सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सम्पर्कग्रस्त क्षेत्र घोषणा गर्दा गर्नुको साथै घरबाट पनि त्यहाँ दिनु पऱ्यो, किनकि अवस्था त छ, नागरिकले गाह्रो पर्छ भनेर. ती 20 स्थान तहको लागि पनि जसरी भोटेपछि नदीमा हामीले गरेका थियौँ, असोज 8-11 सम्ममा पनि पछि फेरि 20 स्थान तहलाई 3 महिना लागि सम्पर्कग्रस्त क्षेत्र घोषणा गऱ्यौँ. सँगसँगै घरबाट पनि हिँड्ने गऱ्यौँ. र पछि 2टा छुट्टीकोमा क्याबिनेटमा प्रस्ताव पठाइएको छ. 2टा छुट्टीको गर्दाखेरि आश्विन 8 र 11 गतेको सन्दर्भमा 22 स्थान त बढी प्रभावित हुनुभएको छ, जहाँ हामीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेका छौँ.
3: संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ. हुलाक सेवा विभागको आर्थिक वर्ष 82-83 को वार्षिक समीक्षा कार्यक्रममा उहाँले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भयो.
5: सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत चाहिँ त्यही हिसाबले चाहिँ आजको दिनसम्म चाहिँ तपाईँको हात हातबाट चाहिँ घर घरमा पासपोर्टहरू पुगेको छ, होइन, अन्य सामग्रीहरू डेलिभरी हुन थालेको छ. हुलाक चाहिँ अब एउटा विगत एउटा इतिहास जस्तोको रूपमा लिने गरिएकोमा हुलाकको महत्त्व अझै पनि रहेछ, र हुलाकले चाहिँ आजसम्म नगरेको थप थुप्रै काम गर्न सक्दो रहेछ भन्ने खालको सन्देश चाहिँ जनमानससम्म जान थालेको छ. हुलाकले गर्ने कामहरूमा परिमार्जन भएको होला, प्रकृति कामको प्रकृति फरक भएको होला, तर हुलाक चाहिँ आउटडेटेड भएको छैन भनेदेखि.
3: दशैं भित्रीसँगै दशैं मनाउन घर फर्किनेहरूको सीमा नाकामा लर्को लाग्न थालेको छ. नेपालगंजको जमुनाहा नाकाबाट दैनिक 5000 भित्री रहेका छन्. नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट.
6: दशैं तिहार नजिकैसँगै भारतका विभिन्न शहरमा रोजगारी गर्दै आएका नेपालीहरू घर फर्कने क्रम बढेको छ. वर्षभरि परिवारबाट टाढा रहेकाहरू चाड पर्वमा भने आफ्नै घर फर्केर परिवार र आफन्तसँग खुसी साट्न चाहन्छन्. स्वदेशमै पर्याप्त रोजगारीको अवसर नहुँदा परिवारको खर्च धान्न भारत जानुपर्ने उनीहरूको बाध्यता छ. देशमै रोजगारीको अवसर सिर्जना भए परिवारबाट टाढिएर परदेशिनु पर्ने बाध्यता अन्त्य हुने उनीहरू बताउँछन्.
7: हाम्रो नेपालमा रोजगारी छैन, बाध्यताले इन्डिया जानुपर्छ. अहिले दसैँ मान्न अब फेरि 8 महिना पछि
8: हामी यहीँ रोजगार पाउन पाएको भए त त्यहाँ पुग्दैन. हाम्रो पनि परिवारलाई छोड्ने इच्छा थिएन, बसेर केही गरेर खान्छौँ होला.
9: सरकारसँग के भन्न चाहन्छौँ भने हामीलाई जति पनि आफ्नै गाउँठाउँमा होइन नेपालमा अनि कुनै केही व्यापार बिजनेस कुनै पनि हामीलाई दिएको भए हामीलाई जान जरुरी थिएन.
6: प्रदेशमा वर्षभरि पसिना बगाए पनि चाडपर्वले नेपालीलाई आफ्नै माटो र परिवारतर्फ फर्काउँछ. दशैं तिहारमा उनीहरूको गन्तव्य बन्छ आफ्नै देश, आफ्नै सहर अनि आफ्नै गाउँ.
3: अब खबर फटाफट.
10: ललितपुरको किस्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई 3 सातासम्म निशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा दिने, विपन्न र विकट गाउँका बिरामीले आउँदो कार्तिक 14 सम्म यो सेवा लिन सक्ने. नेपाल टेलिकमको जुम्ला शाखाले गएको 14 महिनामा 7000 सिम कार्ड वितरण गर्यो. जुम्लाका 20 ठाउँबाट 4G र 7 ठाउँमा 2G सेवा सहितका टावरबाट टेलिकमको सेवा उपलब्ध. चितवनमा गएको साउन यता 1800 जनाको परीक्षण गर्दा 234 जनामा स्क्रब टाइफस संक्रमण, रत्ननगरमा 28 महिलासहित 46 जना र भरतपुरमा 23 महिलासहित 32 जनामा संक्रमण पुष्टि. असोज 11 को वर्षापछि बेनी जोमसम सड़क 2 हप्ता बन्द हुँदा मुस्ताङको स्याउ निकासी बिथोलियो. 10,000 टन स्याउ फलेकोमा हालसम्म 30% मात्रै कट्यो. सार्वजनिक ठाउँमा होहल्ला हातपात होलोजत दुर्व्यवहारदेखि चोरी लुटपाट र गुण्डागर्दी विरुद्ध काठमाडौँ उपत्यकामा प्रहरीको स्वीप अपरेसन एक दिनमै 11 महिला सहित 98 जना प्रहरी फन्दामा र चितवनको रत्नगर 9 सिसहीमा सोनाका ग्रीन र सोनाका कालो अङ्गुरको परीक्षण सुरु पालिकाको पैसामा भारतबाट 400 अङ्गुरका बिरुवा ल्याएर रेखदेख गरिँदै
3: यो BFBS Gurkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पोखरामा दशैंमा च्याङ्राको मासु उपभोक्ताको प्रमुख रोजाई हुने गरेको छ। पशु चिकित्सकले लामो यात्रापछि आउने भेडा च्याङ्राको स्वास्थ्य राम्रोसँग हेरेर खरिद गर्न सुझाव दिएका छन्। कृष्ण दवाडीको रिपोर्ट।
4: हिमाली क्षेत्रमा चिसो हावापानीमा हुर्किएका भेडा च्याङ्राको बथान जब पोखराको सिम्पानी र याम्दीमा आइपुग्छन् अनि पोखरेलीको दशैं शुरू हुन्छ। च्याङ्रा र दशैं पोखरेलीको पर्याय जस्तै बनेको छ। च्याङ्रा शहर झरेसँगै दशैंको उमङ्ग यहाँ शुरू हुन्छ। उच्च हिमाली क्षेत्रको चरणमा हुर्किएका र जडीबुटी खाएका विश्वासले च्याङ्राको मासुको माग यहाँ उच्च हुने गर्दछ। अन्य समयमा मासुका लागि खसी कुखुरामा भर पर्ने पोखरेली दशैंमा च्याङ्राको मासु रोज्छ।
5: घाँसहरू खाएको च्याङ्रा यसो स्वादिष्ट हुन्छ कि भन्ने हाम्रो नेपालीहरूको परिवेशमा बढी ढलिरहेको कारणले त्यसलाई छोडेर अहिले च्याङ्राहरू खाएका छन्।
4: मुगुका व्यापारी नवराज देवकोटाले हुम्लाबाट 11 दिन लगाएर च्याङ्रा पोखरा ल्याइ पुर्याएको बताउनु भयो। उहाँका अनुसार केही स्थानमा पैदल हिँडाएर र केही ठाउँमा गाडीमा राखेर ल्याइएको बताउनु भयो। यस वर्ष अविरल वर्षा र पहिरोका कारण ढुवानीमा विगतका वर्षभन्दा बढी कठिनाई भोग्नु परेको उहाँले सुनाउनु भयो।
6: यो असोजको हामी कति 13 गते हिँडेर यता यहाँ आउँदाखेरि टाइम लाग्दा कति 8-10 दिन जति लाग्यो यहाँ पुग्नुसम्म, कहिले हिँडेर कहिले गाडी चढेर छ गाह्रो। त्यस्तै कोही मान्छेले केही भन्ने, कोही अब कहिले पानीले सताउने, कहिले बाढीले रोक्ने, त्यस्तो भइरह्यो। अर्को मार्केट राम्रो थियो, अहिलेको मार्केट लो छ। हेर्नुहोस् त्यति भने जस्तो मार्केट छैन।
4: पोखरामा च्याङ्रा आउन शुरू भएसँगै सरकारवाला निकायले अनुगमन शुरू गरेका छन्। भेटनेरी अस्पताल तथा पशु सेवा कार्य कास्कीका प्रमुख ग्रीष्म नेउपानेले चाडपर्वका बेला ठूलो संख्यामा पशु भित्रिने भएकाले स्वास्थ्य अवस्था, रोगको जोखिम र बिक्री वितरणलाई ध्यानमा राखेर अनुगमन गर्ने गरिएको बताउनुभयो। उहाँले उपभोक्तालाई भेडा च्याङ्रा खरिद गर्दा स्वास्थ्य अवस्थाको बारेमा ध्यान दिन विशेष आग्रह गर्नुभयो।
7: हाई अल्टिच्युड स्पेसिसहरूको मासुमा केही न केही विशेषताहरू हुनु स्वाभाविक हो, किनकि अब यो यार्सा गुम्बा लगायतका जडीबुटी पाइने चरण क्षेत्रमा चरेर हुर्किएका पशुहरूको कुनै न कुनै मासुमा त्यस्तो गुणस्तरका हिसाबले यस्तो हुन्छ भनेर छुट्याउने विज्ञानले त्यस्तो छुट्याएको अवस्था त छैन। तैपनि हाम्रो चाहिँ एउटा पर्सिभ्ड समुदायको एउटा पर्सिभ्ड मान्यता हो। अर्को चाहिँ पोखरा के हो भने पहिलेदेखि परम्परागत रूपमा पनि यो दसैँको बेलामा च्याङ्राको जतिको बजार बस्छ पोखरामा त्यतिको बजार चाहिँ नेपालको अरू स्थानहरूमा देखिँदैन। सामान्यतया उसको श्वास प्रश्वासको गति नबढेको होस्, त्यही बथानमा बस्दाखेरि पनि चनाको होस् होइन, अलि चम्किला आँखा भएको होस्, अलि चिल्ला रौँ भएको होस् होइन, त्यस्तो किसिमको चाहिँ छान्ने, त्यसलाई चाहिँ हामी आम मान्छेले पनि स्वस्थ छ भनेर भन्न सकिन्छ त्यस्तो पशुहरूलाई।
3: दसैँलाई लक्षित गर्दै पोखरामा 14,800 भेडा च्याङ्रा भित्रिएका छन्।
8: हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडा च्याङ्रा पोखरा ल्याएका हुन्। पोखरा महानगरपालिका 1 सिमपानी र पोखरा 25 हेमजामा भेडा च्याङ्राको हाट बजार सञ्चालनमा ल्याइएको छ। पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट 9,000, दार्चुलाबाट 2,000, बझाङबाट 1,800 तथा बाजुरा र डोल्पाबाट 1,000 भेडा च्याङ्रा पोखरा ल्याइसकिएको छ। अझै केही भेडा च्याङ्रा बाटोमै रहेकाले फूलपातीभन्दा 1-2 दिन अगाडिसम्म बजारमा आइपुग्ने उहाँले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिन्छ। यसैबीच पशु सेवा शाखा, भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की र पशु क्वारेन्टिन कार्यालय पोखराको संयुक्त टोलीले भेडा च्याङ्राको स्वास्थ्य अवस्था तथा बिक्री वितरणको अनुगमन शुरू गरेको छ। फूलपातीका दिनसम्म निरन्तर अनुगमन गरिने जनाइएको छ। पोखराको हाट बजारमा च्याङ्रा प्रति केजी 1,250 रुपियाँसम्म र भेडा प्रति केजी 700 रुपियाँसम्म बिक्री भइरहेको महानगरपालिका पशु सेवा शाखाले जनाएको छ।
3: भरतपुर महानगरका 460 ग्राहकलाई भूमिगत माध्यमबाट बिजुली दिइएको छ।
9: विद्युत प्राधिकरणले बाइपास रोड सैचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ग्राहकलाई भूमिगत बिजुली वितरण गरेको हो। प्राधिकरणको पोखरा भरतपुर वितरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार हाल दैनिक करिब 13 मिटरमा लाइन जडानको काम भइरहेको छ। उहाँका अनुसार भूमिगत विद्युतीकरणका 18 फिडर मध्ये 3 लाइन जोड्न बाँकी छ। भरतपुर महानगरका 1240 ग्राहकलाई भूमिगत बिजुलीको लाइन जडान गर्नुपर्नेमा अब 5% बाँकी छ। महानगरभित्र बिजुलीको तार भूमिगत गर्न 1 अर्ब 40 करोड छुट्याइएको छ। भरतपुरमा बिजुलीको तार भूमिगतका लागि भारतको टाटा प्रोजेक्ट लिमिटेडले 2021 अक्टोबरदेखि काम थालेको हो। यो कामका लागि एसियाली विकास ब्याङ्कले रकम दिएको छ।
3: गत असोजको 2 साता महाकाली नदीमा रहेको झोलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा समेत क्षति पुगेपछि आवागमन बन्द रहेको कञ्चनपुरको दोधरा चाँदनी पुल बनाउन 20 करोड लागि अनुमान छ।

0: BFBS गोरखा रेडियो हो
1: सैन्य समुदायमा
0: लाइन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: नेकपा एमाले सांसदहरूले रासोपा सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमाथि संसदीय छानबिन समितिको माग गरेका छन्। सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमाले संसदीय दलकी उपनेता पद्मा कुमारी अर्यालले सुनारको विषयमा संसदीय छानबिनको माग गर्नुभएको हो। सांसद सुनारको अडियो प्रकरणको विषयमा रासोपाले मात्रै नभएर संसदबाट पनि गम्भीरतापूर्वक छानबिन हुनुपर्ने माग गर्नुभएको हो। सार्वजनिक ओहदामा बसेकाहरू निश्चित मर्यादा आचरण र जवाफदेहिताभित्र रहेर सेवकको रूपमा प्रस्तुत हुनुपर्ने उहाँको भनाइ छ। शक्ति प्रयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्न कसैलाई छुट नहुने भन्दै छानबिनमा दोषी ठहरिए सुनारमाथि हदैसम्मको कारवाही हुनुपर्ने अडान पनि राख्नु भएको छ। यता राष्ट्रिय सभाकी एमाले सदस्य रामकुमारी झाँक्रीले सुनारले धम्क्याएका भनिएका महिला र उनको बच्चालाई सुरक्षा दिन माग गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै सांसद झाँक्रीले सुनारले आमा र बच्चालाई धम्की दिएको अडियो बाहिरिएकाले सुरुमा उनीहरूको सुरक्षा हुनुपर्ने माग गर्नुभएको हो। सुनारले महिलालाई तथा नाम भन्दै धम्क्याएको र पैसा मागेको अडियो हिजो जनआस्थाले सार्वजनिक गरेको हो। सुनारले धम्क्याएको भनिएको अडियोमा सुन्न नसकिने शब्द प्रयोग गरिएको छ। अडियोमा सुनिने रगत पुछु भन्ने शब्दहरू बोलिएको विषयमा झाँक्रीले आक्रोश पोख्नु भएको छ। बाहिरिएको अडियो प्रकरणलाई हदभन्दा परको हिंसा भन्दै उहाँले सरकार र नेपाल प्रहरीको तत्काल महिला र बच्चाको सुरक्षामा ध्यान दिनुपर्ने माग गर्नुभयो। अपराधीमाथि कारवाही भन्दा पहिले पीड़ितको सुरक्षा हुनुपर्ने र सुनारमाथि तुरन्त अनुसन्धान गरेर कानूनी कारवाही हुनुपर्ने झाँक्रीको भनाइ छ। सार्वजनिक भएको अडियोबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले अडियोको सत्यताबारे बुझ्ने काम गरिएको जानकारी दिनुभयो। हालसम्म महिलाले कुनै पनि प्रहरी कार्यालयमा उजुरी नदिएको प्रहरीले जनाएको छ। राष्ट्रपतिले सुनारलाई सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशन दिएको छ। पार्टीको अनुशासन आयोगले सुनारमाथि छानबिन थालिसकेको राष्ट्रपतिले जनाएको छ। सरकारले पूर्वाधार विकासमा लगानी बढाउन 1 खर्ब रूपियाँ अधिक पुँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ।
4: पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पुँजी 50 अर्ब र चुक्ता पुँजी 20 अर्ब रूपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम कोष संस्थान बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% सेयरी हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भर रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेको हो। प्रस्तावित कोष मार्फत सड़क खानेपानी ढल व्यवस्थापन फोहोर मैला व्यवस्थापन लगायत शहरी पूर्वाधारका आयोजनामा लगानी परिचालन गर्ने लक्ष्य राखिएको छ। कोषले सरकारका विभिन्न तहबाट प्राप्त रकमका साथै स्वदेशी तथा विदेशी दात्री निकायबाट ऋण र अनुदान लिन सक्नेछ। प्रस्तावित कोषले पूर्वाधार आयोजनामा शेयर ऋणपत्र तथा अन्य वित्तीय उपकरण मार्फत लगानी गर्न सक्नेछ। संघ प्रदेश र पालिकाको साझेदारी छनौट भएका आयोजनालाई ऋण वा अनुदान उपलब्ध गराउने व्यवस्था पनि मस्यौदामा समेटिएको छ। कोषको सञ्चालन तथा व्यवस्थापनका लागि पूर्वाधार विकास मन्त्रालयका सचिव वा तोकिएको व्यक्तिको अध्यक्षतामा 10 सदस्यीय सञ्चालक समिति गठन गर्ने प्रस्ताव गरिएको छ। सरकारले अघि सारेको यो प्रस्ताव कार्यान्वयनमा आएमा संघ प्रदेश र पालिकाका साथै निजी क्षेत्रको पुँजी परिचालन गरी पूर्वाधार विकासका लागि दीर्घकालीन वित्तीय स्रोत जुटाउने आधार तयार हुन सक्नेछ।
3: अब खबर फटाफट।
5: ललितपुरको किस्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई 3 सातासम्म निशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा दिने, विपन्न र विकट गाउँका बिरामीले आउँदो कार्तिक 14 सम्म यो सेवा लिन सक्ने। नेपाल टेलिकमको जुम्ला शाखाले गएको 14 महिनामा 7,000 सिम कार्ड वितरण गर्यो। जुम्लाका 20 ठाउँबाट 4G र 7 ठाउँमा 2G सेवा सहितका टावरबाट टेलिकमको सेवा उपलब्ध। चितवनमा गएको साउन यता 1,800 जनाको परीक्षण गर्दा 234 जनामा स्क्रब टाइफस संक्रमण, रत्ननगरमा 28 महिलासहित 46 जना र भरतपुरमा 23 महिलासहित 32 जनामा संक्रमण पुष्टि। असोज 11 को वर्षापछि बेनी जोमसम सड़क 2 हप्ता बन्द हुँदा मुस्ताङको स्याउ निकासी बिथोलियो। 10,000 टन स्याउ फलेकोमा हालसम्म 30% मात्रै कट्यो। सार्वजनिक ठाउँमा हो हल्ला, हातपात, होलोजत दुर्व्यवहारदेखि चोरी लुटपाट र गुण्डागर्दी विरुद्ध काठमाडौँ उपत्यकामा प्रहरीको स्वीप अपरेसन एक दिनमै 11 महिला सहित 98 जना प्रहरी फन्दामा। र चितवनको रत्नगर नौ सिसहीमा सोनाका ग्रीन र सोनाका कालो अङ्गुरको परीक्षण सुरु। पालिकाको पैसामा भारतबाट 400 वटा अङ्गुरका बिरुवा ल्याएर रेखदेख गरिँदै।
3: हवस् त, अहिलेसम्मका

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू भएको छ।
4: सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 स्थान बजारबाट खसीबोका, च्याङ्ग्रा र रागा भैँसीको स्वास्थ्य परीक्षण शुरू गरेको हो। पशु सेवा विभाग, जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधि सहितको टोलीले यही आइतबारदेखि परीक्षण शुरू गरेको हो। पशु सेवा विभागका पशु चिकित्सक हरि सिंह भाटले उपत्यका भित्रिने 10 स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसीबोका र रागा भैँसी पठाइएको जानकारी दिनुभएको छ। खानयोग्य पशुको कानमा हरियो र अस्वस्थकर खसी बोकाका लागि रातो रङ लगाइएको पशु चिकित्सक भाटले जानकारी दिनुभएको छ। घटस्थापनाका दिनदेखि 9 मेसम्म 10 टोली परिचालन गरेर खसी बोकाको स्वास्थ्य परीक्षण गरिने उहाँले जानकारी दिनुभएको छ। विभागका अनुसार खसी बोका भित्रिने कलङ्की खसी बजार, तापाखेल र चापागाउँ खसी बजार, टुकुचा खसी बजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षण शुरू गरिएको हो। यस्तै टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सलाघारी च्याङ्ग्रा बजार, चोभार, चालनाखेल, राँगा बजार, चन्द्रागिरी, बालाजु बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान 7 बजेदेखि 11 बजे र दिउँसो 3 बजेदेखि 5 बजेसम्म खसीबोकाको परीक्षण गरिएको विभागले जनाएको छ। गत वर्ष दशैंमा 35,848 पशुको स्वास्थ्य परीक्षण गरिएको विभागले जनाएको छ।
3: सुनसरी इनारुवाका 90% मासु र दुध पसल मापदण्ड विपरीत पाइएको छ।
5: इन्दुवा नगरपालिका र पशु सेवा केन्द्र सुनसरीको टोलीले गरेको बजार अनुगमनका क्रममा अधिकांश मासु र दुध पसल मापदण्ड विपरीत पाइएको हो। पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डाक्टर मनोज कुमार महत्तोले इन्दुवा बजारमा 90%सम्म गुणस्तरहीन मासु र दुध पाइएपछि पसल सञ्चालकलाई तत्काल सुधार गर्न निर्देशन दिएको जानकारी दिनुभएको छ। अनुगमन टोलीले 20 बढी पसलको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा स्वास्थ्यका लागि हानिकारक मासु नष्ट समेत गरिएको महत्तोले जानकारी दिनुभएको छ। टोलीले दिनमा सुधार नभए कडा कारवाही गरिने चेतावनी दिएर छाडेको छ।
3: सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 83-84 बजेट बहुमतले पारित गरेको छ।
6: यो सँगै करिब 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो। आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा 37,70,00,00,000 बजेट प्रस्तुत गर्नुभएको थियो। सोही दिन बजेट प्रदेशसभामा टेबल गरिए पनि बजेटमाथिको छलफल शुरू हुनु अघि नै विवाद चर्किएपछि प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो। सुदूरपश्चिम प्रदेशमा बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000, नेपाल सरकारबाट राजस्व बाँडफाँड भए प्राप्त हुने अनुमानित रकम 10,24,92,00,000 रहेको छ। संघीय रोयल्टी बाँडफाँड बापत प्राप्त हुने 7,00,00,000, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय सामान्यकरण अनुदान 9,06,33,00,000, आर्थिक वर्ष 2082-83 विनियोजनबाट बचत हुने 9,65,00,00,000, सशर्त अनुदानबाट प्राप्त हुने 6,03,00,00,000, 58,00,00,000, संघीय समपूरक अनुदानबाट प्राप्त हुने 38,80,00,000 र विशेष अनुदानबाट 52,76,00,00,000 प्राप्त हुने अनुमान रहेको छ। यसअघि तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाही नेतृत्वको सरकारले गत असार 1 गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि बजेट पारित हुन नसकेको हो। सोही असार 29 गते एमालेको समर्थनमा नेपाली कम्युनिष्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।
3: झ्यालखानाको भिडभाड होलो खुकुलो पार्न बेलायतमा करिब 650 कैदीलाई कैद सजाय पूरा नहुँदै बाहिर निकालिँदैछ। कैदको चाप घटाउन दोस्रो चरणमा कम्तीमा 2.5 वर्ष कैद भुक्तान गरेकाहरूलाई निकाल्न लागि हो, तर हत्याका दोषीले भने यो छुट पाउने छैनन्। पला हेरियर दोष किटान भएर जेल परेकाहरूको जीवन निर्वाहका लागि काम गर्ने परोपकारी संस्थाकी कर्मचारी हुनुहुन्छ। उपयुक्त पुनर्वासको व्यवस्था गर्न सकेमा सबै सुरक्षित हुने उहाँको तर्क छ।
7: We want people to come out, they've got the wraparound support that they need, they've got access in the community to addiction, so drug services, mental health treatment and family support and access to work.
3: ICC विश्वकप क्रिकेट लिग 2 अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमाए। ओमानका कप्तान विनायक शुक्लाले 77 रन बनाउनु भयो। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान 3 दिपेन्द्र सिंह ऐरीले 2 तथा करण केसी र ललित राजवंशीले 1-1 विकेट लिनुभयो। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेल 61, करण केसीले 16 बलमा 40 रन बनाउनु भयो। अर्जुन कुमारले 40 तथा इशान पाण्डे र बशीर अहमदले समान 37 रन जोड्नुभयो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भदौ 10 को रसुवा भटेकोशी बाढीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ। सिंहदरबारमा बसेको भटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्मा
4: होल्डिङ सेन्टर 37 17 भए 5000 नागरिकहरू भएको ठाउँमा अहिले 1050 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। अहिले पूर्वाधार विकास सचिवले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सनल सेन्टरमा लानको लागि जुन हामी बनाउँदैछौँ त्यो 1050 जनाले पहिलो प्राथमिकता हुनुहुन्छ। त्यसले गर्दाखेरि हामी पुनर्स्थापना काम पनि अगाडि गएको छ भन्ने चाहन्छु। मैले जुन असोजको 8 र 11 गते फेरि 5-6 जिल्लामा हामी प्रभावित भयौँ। कालीगण्डकी कोइडोर लगायत धेरै जिल्लाहरू भए 6 जिल्लाका 20 स्थान तहलाई फेरि सम्पर्कग्रस्त क्षेत्र घोषणा गऱ्यौँ। सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सम्पर्कग्रस्त क्षेत्र घोषणा गर्नुको साथै घरबाट पनि त्यहाँ दिनु पऱ्यो, किनकि अवस्था त छ, नागरिकलाई गाह्रो पर्छ भनेर ती 20 स्थान तहको लागि पनि जसरी भोटेपछि नदीमा हामीले गरेका थियौँ, असोज 8-11 सम्ममा पनि पछि फेरि 20 स्थान तहलाई 3 महिना लागि सम्पर्कग्रस्त क्षेत्र घोषणा गऱ्यौँ। सँगसँगै घरबाट पनि हिँड्ने गऱ्यौँ। र पछि 2 छुट्टीकोमा क्याबिनेट प्रस्ताव पठाइएको छ। 2 छुट्टीको गर्दाखेरि आश्विन 8 र 11 गतेको सन्दर्भमा 22 स्थान त बढी प्रभावित हुनुभएको छ, जहाँ हामीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेका छौँ।
3: संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हुलाक सेवालाई आधुनिक प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। हुलाक सेवा विभागको आर्थिक वर्ष 82-83 वार्षिक समीक्षा कार्यक्रममा उहाँले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भयो।
5: सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत त्यही हिसाबले आजको दिनसम्म चाहिँ तपाईँको हात हातबाट चाहिँ घर घरमा पासपोर्टहरू पुगेको छ, होइन, अन्य सामग्रीहरू डेलिभरी हुन थालेको छ। हुलाक चाहिँ अब एउटा विगत एउटा इतिहास जस्तोको रूपमा लिने गरिएकोमा हुलाकको महत्त्व अझै पनि रहेछ र हुलाकले चाहिँ आजसम्म नगरेको थप थुप्रै काम गर्न सक्दो रहेछ भन्ने खालको सन्देश चाहिँ जनमानससम्म जान थालेको छ। हुलाकले गर्ने कामहरूमा परिमार्जन भएको होला, प्रकृति कामको प्रकृति फरक भएको होला, तर हुलाक चाहिँ आउटडेटेड भएको छैन भनेदेखि
3: दसैँ भित्री सँगै दसैँ मनाउन घर फर्किनेहरूको सीमा नाकामा लर्को लाग्न थालेको छ। नेपालगञ्जको जमुनाहा नाकाबाट दैनिक 5000 भित्री रहेका छन्। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
6: दशैं तिहार नजिकैसँगै भारतका विभिन्न शहरमा रोजगारी गर्दै आएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। वर्षभरि परिवारबाट टाढा रहेकाहरू चाडपर्वमा भने आफ्नै घर फर्केर परिवार र आफन्तसँग खुसी साट्न चाहन्छन्। स्वदेशमै पर्याप्त रोजगारीको अवसर नहुँदा परिवारको खर्च धान्न भारत जानुपर्ने उनीहरूको बाध्यता छ। देशमै रोजगारीको अवसर सिर्जना भए परिवारबाट टाढिएर परदेशिनु पर्ने बाध्यता अन्त्य हुने उनीहरू बताउँछन्।
7: हाम्रो नेपालमा रोजगारी छैन, बाध्यताले इन्डिया जानुपर्छ। अहिले दसैँ मान्न अब फेरि 8 महिना पछि फेरि फर्किने
8: हामी यहीँ रोजगार पाउन पाएको भए त त्यहाँ पुग्दै हाम्रो पनि परिवारलाई छोड्ने इच्छा थिएन। नेपालमा बसेर केही गरेर खान्छौँ होला।
9: सरकारसँग के भन्न चाहन्छौँ भने हामीलाई जति पनि आफ्नै गाउँठाउँमा होइन नेपालमा अनि कुनै केही व्यापार बिजनेस कुनै पनि हामीलाई दिएको भए हामीलाई जान जरुरी थिएन।
6: प्रदेशमा वर्षभरि पसिना बगाए पनि चाडपर्वले नेपालीलाई आफ्नै माटो र परिवारतर्फ फर्काउँछ। दसैँ तिहारमा उनीहरूको गन्तव्य बन्छ आफ्नै देश, आफ्नै सहर अनि आफ्नै गाउँ।
3: अब खबर फटाफट।
10: ललितपुरको किस्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई 3 सातासम्म निशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा दिने, विपन्न र विकट गाउँका बिरामीले आउँदो कार्तिक 14 यो सेवा लिन सक्ने। नेपाल टेलिकमको जुम्ला शाखाले गएको 14 महिनामा 7000 सिम कार्ड वितरण गर्यो। जुम्लाका 20 ठाउँबाट 4G र 7 ठाउँमा 2G सेवा सहितका टावरबाट टेलिकमको सेवा उपलब्ध। चितवनमा गएको साउन यता 1800 जनाको परीक्षण गर्दा 234 जनामा स्क्रब टाइफस संक्रमण, रत्ननगरमा 28 महिला सहित 46 जना र भरतपुरमा 23 महिला सहित 32 जनामा संक्रमण पुष्टि। असोज 11 को वर्षापछि बेनी जोमसम सड़क 2 हप्ता बन्द हुँदा मुस्ताङको स्याउ निकासी बिथोलियो। 10,000 टन स्याउ फलेकोमा हालसम्म 30% मात्रै कट्यो। सार्वजनिक ठाउँमा होला हातपात होलोजत दुर्व्यवहारदेखि चोरी लुटपाट र गुण्डागर्दी विरुद्ध काठमाडौँ उपत्यकामा प्रहरीको स्विप अपरेसन एक दिनमै 11 महिला सहित 98 जना प्रहरी फन्दामा। र चितवनको रत्नगर 9 सिसहीमा सोनाका ग्रीन र सोनाका कालो अङ्गुरको परीक्षण सुरु। पालिकाको पैसामा भारतबाट 400 अङ्गुरका बिरुवा ल्याएर रेखदेख गरिँदै।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: पोखरामा दशैंमा च्याङ्राको मासु उपभोक्ताको प्रमुख रोजाई हुने गरेको छ। पशु चिकित्सकले लामो यात्रापछि आउने भेडा च्याङ्राको स्वास्थ्य राम्रोसँग हेरेर खरिद गर्न सुझाव दिएका छन्। कृष्ण दवाडीको रिपोर्ट।
4: हिमाली क्षेत्रमा चिसो हावापानीमा हुर्किएका भेडा च्याङ्राको बथान जब पोखराको सिम्पानी र याम्दीमा आइपुग्छन् अनि पोखरेलीको दशैं शुरू हुन्छ। च्याङ्रा र दशैं पोखरेलीको पर्याय जस्तै बनेको छ। च्याङ्रा सहर झरेसँगै दशैंको उमङ्ग यहाँ शुरू हुन्छ। उच्च हिमाली क्षेत्रको चरणमा हुर्किएका र जडीबुटी खाएका विश्वासले च्याङ्राको मासुको माग यहाँ उच्च हुने गर्दछ। अन्य समयमा मासुका लागि खसी कुखुरामा भर पर्ने पोखरेली दशैंमा च्याङ्राको मासु रोज्छ।
5: घाँसहरू खाएको च्याङ्रा यसो स्वादिष्ट हुन्छ कि भन्ने हाम्रो नेपालीहरूको परिवेशमा बढी ढलिरहेको कारणले त्यसलाई छोडेर अहिले च्याङ्राहरू खाएका छन्।
4: मुगुका व्यापारी नवराज देवकोटाले हुम्लाबाट 11 दिन लगाएर च्याङ्रा पोखरा ल्याइ पुर्याएको बताउनुभयो। उहाँका अनुसार केही स्थानमा पैदल हिँडाएर र केही ठाउँमा गाडीमा राखेर ल्याइएको बताउनुभयो। यस वर्ष अविरल वर्षा र पहिरोका कारण ढुवानीमा विगतका वर्षभन्दा बढी कठिनाई भोग्नु परेको उहाँले सुनाउनुभयो।
6: यो असोजको हामी कति 13 गते हिँडेर यता यहाँ आउँदाखेरि टाइम लाग्दा लाग्दा कति 8-10 दिन जति लाग्यो यहाँसम्म, कहिले हिँडेर कहिले गाडी चढेर छ गाह्रो। त्यस्तै कोही मान्छेले केही भन्ने, कोही अब कहिले पानीले सताउने, कहिले बाढीले रोक्ने, त्यस्तो भइरह्यो। अर्को मार्केट राम्रो थियो, अहिलेको मार्केट लो छ। हेर्नुहोस्, त्यति भने जस्तो मार्केट छैन।
4: पोखरामा च्याङ्रा आउन सुरु भएसँगै सरकारवाला निकायले अनुगमन सुरु गरेका छन्। भेटनेरी अस्पताल तथा पशु सेवा कार्य कास्कीका प्रमुख ग्रीष्म नेउपानेले चाडपर्वका बेला ठूलो संख्यामा पशु भित्रिने भएकाले स्वास्थ्य अवस्था, रोगको जोखिम र बिक्री वितरणलाई ध्यानमा राखेर अनुगमन गर्ने गरिएको बताउनुभयो। उहाँले उपभोक्तालाई भेडा च्याङ्रा खरिद गर्दा स्वास्थ्य अवस्थाको बारेमा ध्यान दिन विशेष आग्रह गर्नुभयो।